0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
3: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741001349429।
7: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिनी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेग है रोमा। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: विभा रेमन सुटिंग हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
8: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3-4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
12: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाई?
13: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
12: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
13: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
12: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
13: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
12: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: बोकेर छवटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै
3: उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्फुल किसान चिन्ता निराशा,
2: आठ विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा,
3: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
2: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालेको कदमको प्रसंग।
3: वैदेशिक रोजगार विभागले उजुरी फर्सोट गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नली व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम गरा लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
2: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SPV स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर SPV रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुषमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाण्डु स्थित साउदी दूतावासले सूचना ट्रान्स गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
3: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो 3 विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नवप्रबन्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले संचालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
2: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालतर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
1: विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारी तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
2: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरू बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मड्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
3: अदालतले चाहेमा कुनै कसूरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसूर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसूरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसूरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा
5: जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनवार साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
3: मधेशमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राष्ट्रपा महाधिवेशनको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल मूल्य तेब्बर खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा बजारमुखी र व्यावसायिक खेतीमा रैथाने बिउको प्रयोग बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खा पत्रकै भित्रपृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
2: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशिका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। 2.5 महिनामा 217.36 अंकले घट्यो नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरखोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने खानेर पनि भीआईपीको रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असारसम्ममा 10 लाख क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3 लाख क्रियाशील सदस्य थपेर कुल 10 लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधि गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र बिहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षको आरोप छ। तर लिङ्गदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि ब्युटियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी वर्ल्ड लिंक र यूटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममाथि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेस प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुंगाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले वीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार संयोगले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता मा पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्ने पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपाल नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोज्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल संग्रौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्प 6.2 म्याग्नेच्युड मापन गरिएको र क्षतिको विवरण अझै प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 किसानको मृत्यु भएको छ। क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45
3: अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।

0: सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ र पहिलो दुई खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
1: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब बाजुरा र हुम्ला सीमा विवाद समाधानको प्रयास। बाजुरा र हुम्लाको सीमा क्षेत्रमा रहेको रानी सैन्य विवादका बारेमा अध्ययन गर्न सरकारले समिति बनाएको छ भने स्थानीय तथा राष्ट्रिय स्तरमा पनि संवाद चलिरहेको छ। हामीले हुम्लाका सांसद जयपति रोकायासँग यसै विषयमा कुराकानी गरेका छौं।
4: अहिले रानी खर्क र हाम्रो हुम्लाको बारेमा सीमा सम्बन्धीको दुई जिल्लाको विवाद भएको छ। त्यो विवादमा प्राविधिक टिम
3: सरकारले पनि पठाए बनायो,
4: सरकारले बनाएको छ, त्यसले अध्ययन गरिरहनु भएको छ उहाँहरूले। हामी पनि आफ्नो चरणमा लोकल लेभलमा पनि हाम्रो दुई गाउँपालिकाका साथीहरू पनि बसिरहनु भएको छ। दुईटै जिल्लाका समन्वय प्रमुख पनि एक चरणको वार्ता गरिरहनु भएको छ। म लगायत हाम्रो
3: सांसदहरू पनि
4: बाजुराको जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनवर साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
3: अब त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन, अहिले किन फेरि त्यो अलि सतहमा आयो?
4: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन।
3: विवाद चाहिँ हुँदै कि हुँदैन? पहिले
4: विवाद थिएन, हुँदैन थियो। आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने, हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे। त्यस्तो विवाद थिएन पहिला। तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
3: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले पर्ने भन्ने भयो,
4: असाध्यै राम्रो छ। त्यसैले त्यो यो राम्रो देखेर नै यो रानी साइन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा रानी खर्क हो त्यो।
3: यदि त्यो नाप नक्सा हेरेर कता पर्दो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त। यति लामो
4: यस्तो छ हजुर,
3: यस्तो खालको संवाद किन गर्नु?
4: वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो। सीमा वास्तवमा कि नदी ढलो हुन्छ कि पहाड़का टुप्पाहरू हुन्छन्, र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमाना कवाडी नदीले छुट्याइदिएको छ।
3: कवाडी नदी
4: पारिपट्टि बाजुरा, पारिपट्टि हाम्रो हुम्ला छ। र यो गुगलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै यकिन चाहिँ छैन।
3: त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ।
4: अध्ययनै नभएको।
3: अनि तपाईँहरूको संवादमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त, कसरी यसलाई समाधान गर्ने भनेर?
4: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ। अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौं, हामीले नदी ढलोलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई।
3: त्यो नदी ढोलो मान्दाखेरि चाहिँ कता पर्ने भयो?
4: नदी ढोलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ, आधा बाजुराको।

0: हुन्छ।
1: अनि अर्को विकल्प चाहिँ के छलफल भइरहेको छ?
0: अर्को विकल्पमा छलफल भएको छैन,
1: नडिढलो नै
0: सिमाना हुनुपर्ने हो र हुन्छ भन्ने।
1: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराखेको भन्नुभएको छ, त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन?
0: तालमेल भइरहेछ, दुइटै जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ। उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन।
1: हुम्लाका सांसद जयपति रोकायासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्छेउट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश,
2: 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी सैन्य सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अभिज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 भन्दा बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
2: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राजनैतिक दल र नेताहरू जसले गुटको शुरूआत गर्नु हुँदैन, गुट अन्त्य गर्नुपर्छ भन्छन्, तर गुटकै वरिपरि घुमिरहने प्रवृत्तितर्फ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा पार्टी कार्यालय लेखिएको छ माथिपट्टि ढोकामा र बाहिर निस्कदै गरेका एकजना नेता जस्ता देखिने व्यक्ति छन् र त्यहीँनिर पत्रकारले केही प्रश्न सोधेका छन् र ती नेता जस्ता देखिने व्यक्ति केही भन्दैछन्, तल यस्तो लेखिएको छ। होइन होइन, त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु, क्या नपत्याए मेरो गुटकोलाई सोध्नु न।
2: हौस् प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामी नेपाल प्रहरीका पूर्व एसएसपी तथा दक्षिण एशिया प्रमुख अन्तर्राष्ट्रिय नार्कोनन अमेरिकामा आबद्ध रहनुभएको वसन्तराज कुँवरसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: नेपालमा लागू औषध नियन्त्रणको लागि भनेर कानून पनि बन्यो, त्यो अनुसारको निर्देशिका कार्यविधि सबै पनि बन्यो र अहिलेसम्म आउँदाखेरि यो जति लागू औषध घट्नु पर्थ्यो त्यसको नियन्त्रण हुनु पर्थ्यो झन् बढ़ेको जस्तो तथ्याङ्क हेर्दा देखिन्छ। यो के कारणले त्यही बाटो अगाडि बढ़ौं?
1: 2033 साल भन्दा अगाडि गाँजा, ब्राउन सुगर अथवा चरेस, अफिम सबै फ्री नै थियो। तर पछि मानिसहरूले यसलाई मनोरञ्जन भनेर यो व्यापारीकरण भयो र लागू औषधको तीनटा पार्ट असाध्य नराम्रो। नम्बर एक, छोड्नै नसक्ने लठाउने कुरा, लागू भने लठाउने, छोड्न सकिन्न। जस्तो दुधको छोड्नै नसकिने हुँदैन, एडिक्ट हुँदैन। गुन्द्रुकको एडिक्ट हुँदैन तर गाँजाको एडिक्ट हुन्छ। त्यस्तै दुधको भएन, रक्सीको भयो। त्यसकारण ड्रग यो यसलाई संसारभरि नियन्त्रण गर्नुपर्ने पहिलो कारण के रहेछ त, यसले छोड्नै नसक्ने बनाइदिँदो रहेछ। नम्बर दुई कारण के रहेछ त भन्दाखेरि, यसले चाहिँ भित्र जिउमा जाने बित्तिकै हाम्रो 17 किसिमका शक्तिहरू नष्ट गर्दो रहेछ। त्यसकारण गाँजा खानेहरू हाडछाला हुँदै गए, रक्सी खानेहरू हात काम्न थाल्यो, जिउ नै उठाउन नसकेर। त शक्ति नै हीन भएपछि मान्छेले काम गर्न सक्छ। तेस्रो डेन्जर के रहेछ भनेदेखि, यसले निन्द्रा लाग्न दिँदो रहेछ, राति सुत्नै नसक्ने अनि बिहान उठ्न सक्छ। भन्दाखेरि यतापट्टि छोड्नै नसक्ने, अर्को शक्ति नै छैन जिउमा, कामै गरेर जानु मन नलाग्ने, अर्को निन्द्रा नलागेपछि त बौलाइने, 3-4 दिन नै लागेन भने त मान्छे बेसुरमै जान्छ, बौलाउने, सुत्नै पर्यो। अब सुत्न त अब फेरि लागु पदार्थ यो जालमा पर्छ। त्यो यो जालमा पर्ने बित्तिकै के हुँदो रहेछ अर्को डेन्जर, 4 नम्बर पार्ट के हुँदो रहेछ भने, शरीरले त काम गर्न सकेन, चेतना पनि लठ्यो। चेतना लठेपछि अनुभूति हुँदो रहेछ, माया दया हुँदो रहेछ अनि परिवार पिट्ने, कुट्ने, लखट्ने, बहु लखट्ने, डिभोर्स, पारिवारिक जीवन ध्वस्त पार्दो रहेछ। अर्को के हुँदो रहेछ भने, चेतना लठेपछि निर्णय गर्ने शक्ति हुँदो रहेछ। त्यसमा उसले आफ्नै घरमा आगो लगाइदिने, गोली पनि हानिदिने, पैसा चोरिदिने, आफ्नै घरमा चोर्नुहुन्छ, आर्थिक रूपले स्वाहा पार्दो रहेछ। अर्को के गर्दो रहेछ, बुद्धिको प्रयोग हुँदो रहेछ। जस्तो पीएचडी डाक्टर साहब 5-7 पेग्रह सिकाएर चौरमा लड्नु भएको छ, बुद्धिको प्रयोग हुन्छ? त्यो अनि यो ड्रग खाएपछि त पढ्नै नसकिने मान्छे फेलै हुने, उता जिउ उठेर कलेजै जान सक्दैन। भनेपछि यसले त परिवारमा पनि त्यस्तै, समाज के अरे मान्छेलाई पनि मारिदिने। जस्तो हाम्रो एभरेज लाइफ हेऱ्यो भने अहिले ड्रगमा त 30 वर्ष काटेको मान्छे नै भेट्न गाह्रो छ, मारि नै दिने। अर्को के रहेछ त, रोग पनि ल्याइदिने, फेरि एचआईभी, हेपाटाइटिस सी जस्तो रोग पनि यही कारणले हुँदो रहेछ। यति धेरै रहेछ र त्योभन्दा ठूलो एउटा के रहेछ भने, नेपाल जस्तो देशमा पनि 2600 करोड़ भन्दा बढ़ीको ड्रग भित्रिन्छ। तपाईँले अहिले हेर्नुभयो भने त्यो उसमा साइटमा पोहोर परारको होला, 1900 करोड़ 1900 अर्बको त रक्सी मात्रै मगाएको छ नेपालले बाहिरबाट। जब तपाईँको मन्त्रालयको एउटाको चाहिँ विज्ञान तथा प्रविधि मन्त्रालयमा बेसरी बजेट दिउँ भन्यो भने 3 अर्ब 300 करोड़ हुँदैन। रक्सीमा मात्रै 20 र अर्को ड्रगमा मेरो विचारमा 12-32 खर्ब 100 करोड़ र त्यसलाई बीचमा राख्यो भने पनि ल ठिक छ, रक्सी त कन्फर्मेसनै भयो, गाँजा चरेस कति ल्यायो भने कन्फर्मेसन भएन भने पनि 2-3 लाख मान्छेले पर डे 500 नै खर्च गरे भने पनि त्यो 10 अरब हुन्छ। तैपनि 6 अरब राखेँ मैले, 2600 करोड़ नेपाल जस्तो ठाउँबाट बाहिर जान्छ। र यो ड्रगसँग अर्को जोडिया छ, टेरोरिजम,
0: आतंकवाद
1: जोडिया छ। अब अलिक माथि गएँ म, ड्रगसँग जोडिएको छ मनी लाउन्ड्रिङ। त्यसकारण हेर्दाखेरि फलानले गाँजा खायो, डिस्कानले गाँजा खायो भन्छ नि, त्यो नबुझिनेले भन्ने, त्यो लेभललाई ठिक छ। यसको छोरो बिग्रियो, यसको छोरो बिग्रियो। मूल कुरा के हुन्छ भने, ड्रग छिर्ने बित्तिकै त्यो देशका युवा सिद्धिन्छ र कतिपय अवस्थामा त अर्को देशले त्यो देशलाई खतम पार्नु पर्यो भने ड्रग खुवाउँछ। जस्तो अस्ति भर्खर मैले एउटा अमेरिकन अफिसरको पढे थिएँ इन्टरभ्यू, उसले अफगानिस्तानमा यति धेरै अफिम रोपिया देख्नु परे अनि आफ्नो सरकारलाई भन्नुभएको छ, यो त साह्रै रोप्यो, हरेक घरमा अफिम छ, त्यसलाई त रोक दिनु पर्यो हामीले। उसले पनि त अन्तर्राष्ट्रिय माइन्डेटमा त सही गरेको छ युएनमा, भन्दाखेरि त्यहाँको के भने अरे तत्कालीन सरकारले, होइन, यसले उमारेको अफिम दुई ठाउँमा जान्छ, एउटा रुस, एउटा इरान, त्यहाँ त हामीलाई पठाउनु नै छ नि, त्यहाँ त हामीलाई सिद्धाउनु नै छ नि, त्यस कारण सिद्धाउने एउटा नीति अन्तर्गत छ, नरोक्नु भने छ। त्यस्तै नेपालमा अहिले युवा बढे, युवामा जुन मधेसमा पहाडमा ड्रग एडिक्सन बढ़ेको छ गाँजाको अथवा जेको, यो अर्को देशले आउने पुस्ता नेपाललाई सिद्धाइदिन गरेको रणनीति पनि हुन सक्छ।
0: अब यो यसबारेमा फेरि छलफल त हामी गरि नै हाल्छौँ निरन्तर रूपमा। 2033 भन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा,
1: मनोरञ्जन होइन औषधि भन्छ, अलिअलि खान्थे। मनोरञ्जन त 1960 पछि न हो, 60 हिपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि नै हो।
0: अब यो लागु औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा, हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई माइनिटेरी कानून बनाएर नियमन गर भन्यो, त्यसलाई भन्छ ड्रग्स डे। आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त? यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको। त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि, यसले सिद्धाउने भयो आउने समाज टेरोरिजममा लाने भयो, बाध्यात्मक भयो। त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ, एउटा मानव बेचबिखन, एउटा टेरोरिजम, एउटा ड्रग। याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस्, चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि तीनवटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक भनेर राख्छ। अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा, लठाउने कुरा एकदमै, म त फेरि लागु भन्दिनँ है, म लठाउने कुरा भन्छु। रसकार लठिनु भयो, गाँधाखारी लठिनु भयो, अब के अरे ब्राउन सुगर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसेलाको पुच्छा, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्न रुचाउँ। लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठुलो धनराशि खत्तम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो।

0: नेपालको सन्दर्भमा
1: सबैमा
0: विश्वव्यापी रूपमा
1: एउटा तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ त्यसलाई लिगल भनियो नेपालमा रक्सी अर्कोलाई चाहिँ के भनिदियो भने यो चाहिँ खुल्लम खुल्ला पाउँदैन डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ त्यो चाहिँ के भयो ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो रक्सी कहाँ पाइने भयो भट्टी रेस्टुरेन्टमा पाइने भयो ठाउँ छ बनाउने ठाउँ पनि छ बेच्ने ठाउँ पनि छ त्यस्तै

0: यो ट्याब्लेटहरू के को ट्याब्लेट बनायो? उयो गाँजाको बनाएको हो नि, उयो ब्राउन सुगरको बनाएको हो नि, त्यही लठौने केमिकलको बनाएको हो नि, त्यसलाई लागू औषधि भन्यो, यो औषधिमा लठौने हालेको छ है भन्यो, लागू थप्यो नि। अब यो चाहिँ कसरी किन्ने त भन्दा डाक्टरले लेखिदिएपछि औषधि पसलमा किन, या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भन्यो, के भन्यो? कन्ट्रोल। अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इल्लिगल भन्यो। इल्लिगलमा नेपालमा के पर्यो? गाँजा। कवलमा के बेच्ला? गाँजा बेच्ने कवल पनि त खुल्ला नि, अहिलेसम्म त छैन।
1: तर तपाईँ त पूर्व प्रहरीको पूर्व एसएसपी, यो सबै कुराहरू चाहिँ पुलिसले
0: क्लियर गराउनुहोस्। अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त भन्दाखेरि, यिनीहरूले एउटा स्कूल छाने, तपाईँको छोरा एउटा छ, त्यहाँ लिस्ट बनायो, यो यसको बाउ बाहिर, यो भनेपछि अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ, आएर बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ। जस्तो तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि, मन त परेको छैन, तर मैले भन्दै गाँजा खानुहोस्, दस दिनमा सेतो चस्मा निकालिदिए हुन्छ, फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि। त्यस कारण उनीहरूले आएर के भन्न थाले, यसले हिसाब पनि आउँछ, अङ्ग्रेजी पनि आउँछ, विज्ञान पनि आउँछ, ल पनि पढ्छ। अब यो बच्चाहरूले कहिले पढेको छैन, तपाईँले गाँजा त आफ्नो सरलाई पढाएको छैन, तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो, त्यो कहिले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने। स्कूलमा हिसाबको टिचर छ, अङ्ग्रेजीको टिचर छ, विज्ञानको टिचर छ, गाँजाको टिचर छैन, भनेपछि त्यो बच्चाले कहिले पढेकै छैन। अब यिनीहरू पुगे, फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो। फसेपछि कति दिनमा फस्छ त भन्दा, हाम्रा अध्ययनमा, मैले गरेको अध्ययनमा, रक्सी पाँच पेग भन्दा माथि 21 दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ। त्यहाँबाट गाँजा चाहिँ 10 चोटि 10 टाइम, एकै दिनमा 10 खायो भने त सुत्छ त्यो धेरै नै, 10 डेज भन्नुहोस् न, खाएपछि छोड्न सक्दैन। ब्राउन सुगर 8 देखि 10, डिप्रेसनको औषधिमा लठौने कुरा हालेको छ, त्यो चाहिँ 2 हप्तादेखि 3 हप्ता खाएपछि त्यसलाई छोड्न गाह्रो हुन्छ। त्यो कसरी गाह्रो हुन्छ? निन्द्रा लाग्दैन, त्यसको साइकल अरू दिन कुरा गरौंला। आज मैले यति मात्रै भने, कुनै पनि देशमा 3 ड्रग रहेछ ओपन, त्यसमा रक्सी, तर त्यही रक्सीलाई फेरि अरबले चाहिँ के भन्यो त, ब्यान गर्यो, 6 महिना जेलै हालिदियो उसले त। बिहारले के भन्यो त, ब्यान्डै गर्थ्यो। त्यहाँदेखि ब्यान्ड गर्ने नगर्ने त्यो देशको कुरा भयो, त्यो ठाउँको कुरा भयो। तर हाम्रोमा चाहिँ रक्सी नै पहिलो ड्रग हो, तर मैले ड्रग खाए होइन भनेर त्यो एडिक्ट भएको 15 वर्षपछि मात्रै आउँछ, छिटो आए 15 इयर्सपछि
1: रक्सीमा।
0: दोस्रो ट्याब्लेटहरू भनेको के त, निन्द्र लाग्ने औषधि, खोकीको औषधि, एलर्जीको औषधि, डिप्रेसनको औषधि, पेन किलर, यही नै ड्रग एडिक्ट हो। त्यसलाई मुखबाट हाल, त्यसलाई नाकबाट हाल, या रगतबाट हाल, जस्तो भिटामिन पनि कहाँ मुखबाट पनि खान सकिन्छ, रगतबाट पनि उयो। र तेस्रो चाहिँ जुन गाँजा चरेसको भए, यो चाहिँ लुकेर भित्रभित्र भए। अब तपाईँको प्रश्नमा आउँछ,
1: कानूनको कानून किन प्राप्त भएन?
0: तपाईँको प्रश्नमा आए म, चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ? तपाईँ घरमा आज राति चोरी भयो, पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ?
1: भन्नु पर्यो
0: त, ड्रग खानले भन्दैन, कसले रिपोर्ट गर्यो त? मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ? जब तपाईँ पीड़ित मान्छे नै रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त? नम्बर एक, नेपालमा ड्रग किन चाहिँ रोकिएन त, अथवा किन यो इस्युमा गइदिएर गइएन त भन्दा, खाने मान्छे ऊ आफैले भन्दैन। दोस्रो, जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्र लाग्दैन, जिउ दुख्छ, सुत्नको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ, यसले मलाई मदत गरिरहेछ, अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिस कहाँ, अथवा अथोरिटी कहाँ जान्छ त, सिडिओ साहब कहाँ जान्छ? जाँदैन। दोस्रो, तेस्रो, त्यसमा लेखिएको छ 1 महिना जेल हुन्छ, हाम्रो गाँजा खायो भने 1 महिना जेल हुन्छ, ब्राउन सुगर खायो भने 6 महिना जेल कानूनमा छ। अब तपाईँ आफै 6 महिना जेलको लागि जानुहुन्छ त?
1: जानकारी दिन
0: जानुहुन्छ? त्यहाँ पनि जाने कुरा आएन। त्यसकारण नम्बर वान, अब परिवारले थाहा पायो, कतिमा थाहा पाउँछ? 1.5 वर्षपछि, पहिला चाहिँ त्यो घरमा त्यस्तो केही पनि भएको छैन। 4 लक्षणबाट थाहा हुन्छ, एउटा दुब्लाउँदै जान्छ, किनकि गाँजा चरेसले जिउको शक्ति नष्ट गरिदिन्छ, खाएको जिउमा जान दिँदैन, दुब्लाउने बित्तिकै बाबुआमाले थाहा पाउनु पर्यो। तर बाबुआमाले थाहा पाउँदैन, उनीहरूले पनि कहिले पढेकै छैन, त्यो घरमा त्यस्तो कहिले भएकै छैन। दोस्रो, राति सुत्दैन, बिहान उठ्दैन, किनकि जिउ कर्कर खान्छ, पानी पुगेन प्यास लाग्छ, खाना पुगेन भोक लाग्छ, यो शक्ति पुगेन जिउ कर्कर खान्छ, निर लाग्दैन। अब निन्द्रा नलागिसकेपछि उसले आमा भाउले बुझ्नुपर्छ यो ड्रग पनि हुनसक्छ तर उसलाई कहिले पढेकै छैन तेस्रो लठ्युने कुरा खाएपछि चाहिँ पढाइभित्र जाँदैन पढाइ तलतिर जान्छ बाउआमालाई थाहा छैन भनेपछि बाउआमालाई डेढ वर्ष थाहा हुन्न ड्रग एडिक्सन डेढ वर्ष गयो त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो बेच्ने दुश्मन होइन उसको उसको लागि त मित्र हो अब बाउआमाले एक दिन थाहा पाउँछन् अब सुरु भयो लाजको फ्याक्टर अज्ञानताको फ्याक्टर के गर्ने थाहा नै छैन युवामा सबैले खान्छन् छोड्छ होला यसैले एक वर्ष लयो अब जब ढल्लो थाल्छ राब उठ्दैन फेल हुन्छ लान त लाने तर लाज हुन्छ लाजले फेरि दुई वर्ष रोकिदियो ल मैले लगि पनि हालेँ अनि आएर पिट्यो भने मलाई डर ल लान त लाने कहाँ लाने किनकि कसैलाई पनि एजुकेट गरेकै छैन ड्रग एडिक्सनमा त्यसकारण पहिलो त्यो व्यक्ति आफैले नभन्ने दोस्रो बाउआमाले लुकाउने भनेपछि त्यो केस प्रशासनमा पुग्यो त पुग्दै पुगेन अब पुगिहाल्यो भने प्रशासनले त्यही बाउआमालाई गाली गरिदिन्छ तैँले पैसा दिएर दिन्छु होला भनिदिन्छ किनकि उनीहरू ट्रेनै छैन ड्रगको एडिक्सनमा प्रशासन ट्रेनै छैन ल इन्फोर्समेन्ट भने के त कानून कार्यान्वयन गर कति बेला कानून कार्यान्वयन गर त जब कानून तोडिन्छ भनेपछि कानून तोडिने भनेको के त कोही मान्छेले खायो खाएको खानुहुन्थेन एक महिना जेल तर खाएकोले भन्दैन त कहिले थाहा पाउनुहुन्छ तपाईँले त्यहाँ त खाएकोले भन्दैन नि त त्यहाँ त चोरको जस्तो रिपोर्ट गर्न जाने भएन बाउ पनि लुकाउँछ मेरो छोरले खाएको छैन भन्छ ल भनिहाल्यो अरे ल पुलिसलाई भन्यो भने उसलाई थाहा नै छैन के गर्ने ड्रग एडिक्सनमा परेको मान्छेलाई उसले थुन्न जाने छ तर उसभित्र भएको जिउ कर्कर खाएको बी1 बी2 बी3 सीडी के फ्लोरिक एसिड जस्ता भाइटमिन्स मिनरल नष्ट भएको उसलाई थाहा नै छैन
1: त्यो भनेको प्रहरी प्रशासन
0: ड्रग एडिक्सनको कोर्सै छैन सोध्नुहोस् ड्रग रोक्ने हो भने कुनै पनि जस्तो हेर्नुहोस् न बेला बेला मन्त्रीहरूले बोलाइदिएको छु तपाईँले कुन चाहिँ मन्त्रीले बोलाएर देख्नु भएन जसले ड्रगका कुरा गरेका छैन
1: सबै बोलिरहेका सुनिन्छ
0: ल म एउटा मात्र उदाहरण दिन्छु पहिला पहिलाको त कुरै नगरौँ एउटा मन्त्री आए म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने पैसा माग्यो पैसा छैन भनेदेखि रिटायर्ड गरिदियो हामी 43 वर्षमा त ढाकरे अब के गर्ने अनि विदेश जान लगाएको यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो किनकि नेपालको पहिलो रियाब खोल्ने म यो पुलिसमै हुँदा मैले ल्याएँ नयाँ तर्क मिल्थे थिएन रियाब थिएन मान्छे क्राइम गरिरहेको छ पुलिसले खोल्नुपर्छ भन्ने भएर आसरा भन्ने छ नि त्यो खुल्यो मैले खोल्यो
1: तपाईँको अग्रसरतामा
0: मेरै दिमागमा सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न यो ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा 5 वटा काम गर्नुपर्ने रहेछ नेपालमा 3 करोड मान्छे छ अहिले 7 लाख जति फसिया छन् हो उनीहरूको तथ्याङ्कमा 1,34,000 भनेको छ सरकारको ती 1,34,000 को हो त गएर पुलिसमा समातिएका रियाबमा गएका रेकर्डेड हो तर 10 जनामा एउटा मात्र रेकर्ड छ 10 जना मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ रेकर्डेड भएको छ सबै पुलिसमा परेको छ खान जतिजना परेको छ हो 9 जना बाहिर छ भने 7 लाख छ भने अब सुन्नुहोस् है तपाईँले यो तपाईँहरूले पनि जान्नुपर्छ यो कुरा यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ हामी त्यसको
1: त्यो अगाडि चाहिँ यो नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि
0: 1/34
1: त्यो मिल्दैन भन्ने तपाईँको विचार 1,30,424 जना लागू औषध प्रयोगकर्ता रहेको त्यसमा 46,309 जना चाहिँ यो 2066 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भने देखायो त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी
0: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ रेकर्डमा सबैको रेकर्ड हेर्छ
1: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख
0: सबै पक्राउ परेको छ चोर जति
1: नपर्नु पनि सक्छ
0: नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भन्यो भने युजल्ली 10 जना भन्छ भने आएको कतिजना छ रियाब जेलमा 1 जना 9 बाहिरै छ त्यो यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए, अरूको होइन, अरूको होइन. तपाईँकै टोलमा कतिजना होला नि ती त्यहाँ रेकर्डमा छैन.
1: यो चाहिँ अभिलेख राखिएको मात्रै हो, नराखिएको नौ गुणा बाहिर छ भने तपाईँको
0: नौ गुणा छ, बक्काइदा छ, बक्काइदा छ. म अहिले 7 लाखमा त स्ट्यान्डै गर्छु.
1: अब तपाईँको त्यो जुन पाँचवटा तपाईँले बताउनु खोज्दै हुनुहुन्छ त्यो भने चाहिँ के
0: हो? अब तपाईँ तपाईँ एकछिनमा गृहमन्त्री हुनुभयो, तपाईँले बोलिदिनु भयो नेपालमा रोक्छु. एउटा गृहमन्त्रीले एउटा गृहमन्त्रीलाई मैले यो रिटायर भएपछि सल्लाह दिएँ, उसको पिएलाई भेटेर ड्रगमा काम गर्नुहोस् है, धर्म पनि हुन्छ, नाम पनि कमाइन्छ भनेपछि आफूले जानेको. म त अब यसको विज्ञ नै हो, सारा लेखेर यसरी गर्नु भनेर पठाएको, पिएले के भनेर पठाएछ, मन्त्रीज्यूलाई चाहिँ कति पैसा आउँछ भन्छ, मानव कि डलरै डलर आउनु लागेको छ जस्तो क्या, उसलाई उहाँलाई सहयोग गर्नु छ, कति पैसा आउँछ भन्छ भनेपछि त्यो बेलाको कुरै छोडिदियो. अहिले पछि पछि
1: कति वर्ष अगाडिको कुरा,
0: 64 म रिटायर भएको, 65, 66, 67, 68 को बीच होला
1: त्यतिखेर गृहमन्त्री कति भन्ने कुरा
0: तिनका कुरा तिनका मलाई नाम पनि सम्झिनु मन लाग्दैन. कुनै मन्त्री थियो जो हामीसँग पैसा माग्ने, तिनका नाम सम्झिनु मन लाग्छ, नाम पनि सम्झिनु मन लाग्दैन.
1: भनेको यो मन्त्री स्तरबाटै अथवा नेतृत्वबाटै काम राम्रोसँग हुन सकेन भन्ने तपाईँको बुझाइ अहिलेसम्म?
0: नेतृत्व कस्तो भयो भने गर्ने त जनप्रतिनिधिले हो, अहिलेको सिस्टममा कसले मन्त्रालय सम्हाल्छ?
1: तपाईँले भने जस्तै कति पैसा आउँछ त्यो नाफा घाटा हेर्न थाल्यो भने कसरी काम हुन्छ?
0: भएन नि त, कहाँ भयो त? त्यही भएर त्यो जेएनजी आन्दोलन भएर नयाँ सरकार आयो नि, रेभोल्युसन किन आयो त? प्रमोसनमा पैसा माग्ने नै हो, नियुक्तिमा पैसा माग्ने नै हो कर्मचारीसँग, त्यो त घोर अन्याय थियो नि त. अन्याय भएर त उनीहरूले पनि सजाय पाएको.
1: लागौषध नियन्त्रणमा अब चाहिँ राम्रो काम हुन्छ भने तपाईँलाई के आशा छ?
0: अहिले पनि हुँदैन. त्यहाँ दुईटा कुरा छ. नम्बर एक, तपाईँ मन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस्, सचिव हुनुहोस् या पुलिसको इन्सपेक्टर हुनुहोस्, तपाईँको मनमा आयो कि म लागौँछु त रोक्छु, त्यो तपाईँको थट मात्रै हो,
1: विचार मात्रै
0: हो, बुझ्यो? अब थटलाई एक्सनमा परिवर्तन गर्नका लागि तपाईँसँग प्रोग्राम चाहियो कि चाहिएन? प्रोग्राम चाहिएन, प्रोग्राम के त? अब जस्तो तपाईँले एउटा हेर्नुहोस्, यो के अरे लेखक रमेश लेखक, सुदूरपश्चिममा असाध्यै ड्रग बढ्यो है, बढेपछि रमेश लेखकले सुदूरपश्चिममा गएर के भन्नुभयो, म विशेष अब ड्रग विरुद्ध लाग्छु, पेपरको फर्स्ट पन्नामा आए. तर अहिले त्योभन्दा बढी सुदूरपश्चिममा बढ्यो. कारण के भयो त? कारण के भयो त भन्दा थट पनि छ, बोली पनि भयो, प्रोग्राम
1: भएन.
0: त्यसकारण म अहिलेको सरकारहरूले पनि ड्रगको बारेमा कुरा गरेका छन्, त्यसको एप्रिसिएट गर्छु, किनकि ड्रग रोक्नै पर्छ.
1: तर कुरा मात्रै गर्ने रहेछ भने त के नै हुँदो रहेछ? तपाईँले सरस्वती भनिसक्नुभयो नि फलाना गृहमन्त्रीले यस्तो.
0: मैले तपाईँको इन्टरभ्यू पनि यही भनेको छु, तपाईँभन्दा अगाडि नै 20 इन्टरभ्यू दिएको छु नि त, मैले यही कुरा भने हुन्छु नि त. मैले इट्स नट माई फर्स्ट टाइम द्याट आइ एम सेइङ समथिङ. सबैलाई मैले के भने हुन्छु भने, चाहे संयुक्त राष्ट्र संघले विश्वको ड्रग रोक्ने कुरा गरोस् या गाउँपालिकाले आफ्नो पालिकामा, पाँचवटा काम गर. नम्बर एक, 7 लाख मान्छे नेपालमा परेछ, ठिक छ, 6 लाख त्रिया के अरे अरू 2 करोड 93 लाख त परेको छैन, यसलाई जोगाऊ. जोगाउने कार्यक्रम के त? अफिस देखाउँछु मलाई
1: लागो सब प्रहरी
0: प्रहरीमा गृह प्रहरीलाई दिएको माइन्डेट के हो? कानून कार्यान्वयन गर. उसको जन्म कहिले मात्रै हुन्छ? ड्रग बेचेपछि खाएपछि मात्रै हुन्छ, रोक्नमा हो छैन. होला सामुदायिक पुलिसले कोसिस गर्यो होला, सिटिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला, दरबन्दी देख्नु भएको छ? दरबन्दी सहितको अफिस देख्नु भएको छ? जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ?
1: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
0: गर्न सक्छ बिचरा. गृह मन्त्रालयलाई बजेट दिएका छन्, केही पनि छैन, सानो एउटा शाखा छ, 20-30 लाख रुपियाँ दिए होला, कसरी सक्छ उसको? त्यहाँ त नियन्त्रण शाखा हुनु परेन, नियन्त्रण महाशाखा हुनु परेन. ल महाशाखा त भयो, अब त्यो नियन्त्रण टोलीले देशभरिको स्कूलमा पढाउने होला, देशभरिको आमा समूहलाई पढाउने होला, देशभरिको चाहिँ पुलिसहरूलाई पढाउने होला. त ठूलो अफिस चाहिएन? जो भ्यान लिएर घुमेको घुमै, ड्रग एजुकेसन भ्यान भन्नुहोस्, घुमेको घुमै होस्, उसको टेलिभिजनमा कार्यक्रम होस्, उसको रेडियोमा कार्यक्रम होस्, छैन.
1: भनेको कानून चाहिँ छ तर संरचना नभएर मात्रै रोक्न सकियो भने तपाईँको
0: त्यो कानून पनि भन्दिनँ मैले, तपाईँको क्वेसनको आन्सर दिइरहेको छु. पहिला तपाईँले भन्नुभयो मन्त्रीले बोलेर मात्र रोकिन्छ, रोकिन्न भने मैले. पहिला तपाईँ नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्,
1: छुट्टै संरचना बनाउनु पर्यो.
0: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ, कोही स्कुल डिपार्टमेन्ट हेर्ने, कोही गाविसहरूलाई हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। र दुई, अब खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ गर्छ गर्दैन, चिन्ने कसरी त? उसले रिपोर्ट गर्दैन, उसले भित्रभित्र अर्को तिनवटा एउटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन, नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने परे, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे, स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो, या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन, त्यो शाखा छैन। भनेपछि ड्रग एडिक्टहरूभित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। तेस्रो, अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ, अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर, म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, नचोर न ढाँट ला सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। चारमा ती उनलाई पागल के अरे साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त? ड्रग एडिक्सनमा परेको थाहा पाउनुभयो, 7 लाख मान्छे आइडेन्टिफाई भयो, अब मोडल के त? कसलाई जेल हाल्नुहुन्छ? कसलाई? किन त्यो मान्छे नखा नछोडेसम्म त उसलाई निन्द्रा लाग्दैन, ऊ भारतमा गएर खान्छ, यहाँ नभए अन्त गएर खान्छ, एउटा चिज नभए अर्को चिज खान्छ, जस्तो भात पाइएन भने रोटी खाउँला, ग्यास भएन भने दाउरा बालौला, त उसले पनि अल्टरनेट ड्रग लिएर भए पनि उसलाई सुत्नु त छ। भनेपछि तपाईँलाई मैले भनिदिएँ, ल नेपालमा 3 लाख ड्रग एडिक्ट छ, तपाईँकै तथ्याङ्क अनुसार 1,84,034 छ, व्यवस्थापन गर्नुहोस्। सरकारको एउटा रियाब छ, थाहा छ? एउटा पनि छैन, एउटा पनि छैन।
1: त्यसो भए नेपालको मोडेल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव चाहिँ
0: मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाब छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस्। या ड्रगै खुवाउनुहुन्छ, त्यसकारण एकमा नखाएकालाई खान नदिने, दुईमा खाएकालाई चिन्ने, तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू काहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि? छ अहिले शाखा छ, अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे पनि 20% ड्रग रोकिन्छ, 80% नखाएकालाई खान नदिने उहाँसँग अफिसै छैन, खाएकालाई चिन्ने उहाँसँग अफिसै छैन, चिनेकोलाई चाहिँ व्यवस्थापन गर्ने अहिलेसम्म शाखा पनि छैन, व्यवस्थापन भएर आएको मान्छेलाई फेरि खान नदिने सपोर्ट गर्ने शाखै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन, त्यहाँदेखि बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ, ब्याङ्कक जान्छ, तर उसको जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौँ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेचे थाहा छ? तपाईँले फलानाले फलानलाई कुटेर बेच्यो भन्ने सुन्नु भएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नु भएको छ? उसले त ठगी गरेको छ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर दक्षिण खुवाएर सिधाइदिया छ।
1: हामी आजको सीआईएन संवादको अन्त्यमा आइपुगेका छौं र यसँगै आजलाई सीआईएन संवादको समय सकिएको छ। सीआईएन संवादको अर्को अङ्कमा हामी अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: निवारण
1: नानी बाबू को भविष्य प्रेम मित्रता पछी को दोष निवारण
0: दान
1: ग्रह अनुसार रत्न र कवच धारण
0: कुंडली में भएका अनिष्ट योग र ग्रह शांति एवं धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पंडित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नंबर 9845175223 र 9806575223 पुनश्च फोन बाट पनि ग्रह दशा र भाग्य को बारे में जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईं ग्रह दशा को कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारस को विश्वविद्यालय अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र संबंधी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका राष्ट्रीय तथा अन्तर्राष्ट्रीय सम्मान द्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी को साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रीय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98075723 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98075723 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 14 गते, तदनुसार ईस्वी सन् 2026 जुन 28 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत 1146 तसलाछ, रोद नामक सम्वत्सर, उत्तरायण गृह मरितौ, आज आइतबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज चतुर्दशी। आज तिथि रहेको छ विशेष गरी आज चतुर्दशी भन्ने तिथि भने रहेको छ। आजको लागि चाहिँ नै विशेष गरी 53 घडी 59 पला रहेको छ। नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र, 51 घडी 6 पला, योगमा रहेको छ शुभ योग रहेको छ, आज दिन रात रहेको छ, करणमा रहेको छ बढिजकरण रहेको छ, विशेष गरी बढिजकरण रहनेछ आजको लागि विशेष गरी 2:48 जतोपान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 21 घडी 28 पला रहनेछ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सन सूर्यास्त 7:02 हुनेछ। आजको दिनमा नै घडी 13 घडी 50 पला रहनेछ, आज दिन विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय कति बजेर कति मिनटसम्म रहनेछ त भन्ने विषयमा चर्चा भने गर्नेछौं।
आजको काल समय यानि कि आजको अशुभ समय भनिरहेको छ। मध्याह दिउँसो 12:07:04 विशेष गरी दिउँसोको 1:51:10 आज काल बेला रहेको छ भने आज शुभ बेला रहेको छ। दिउँसोको 1:51:10 विशेष गरी दिउँसोको 3:35:17 शुभ बेला रहनेछ। आजको लाभ समय रहेको छ बिहानको 8:38:50 बिहानको 10:22:57 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, विशेष गरी शुक्र कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठाको दोस्रो उत्तर नाम आउँछ यादव, नाम आउँछ आज दिनाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारे रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी।

0: मेष राशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्दै जाँदैछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अवसरको लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार समेत आउने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हडबडले काम बिग्रदै जाँदैछन् भने धैर्य एवं मेहनतले मनका आमदामी दिलाउनेछ। अतिथिका रूपमा मान सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने सम्भावना रहेको छ। विभिन्न सहयोग र उपहार समेत हात लागि हुनेछ। सुख दुःखमा साथ दिनहरू प्रशस्त मात्रामा भेट्नेछन्। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछन्। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नको साथै काममा उत्साह जाग्नेछ। पुरुष साथ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन लाभ हुँदै जाँदैछन्। शुक्र समाचारले उत्साह जगाउँदैछ। तारिकबेर काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदै जाँदैछन्। आमदामीका स्रोत बढ्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको प्रभाव समेत बढ्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति प्रतिकूल देखे पनि जोगिएर काम गर्नुपर्ने समय रहेको छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्ने समय रहेको छ। विशेष गरी बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। विषयमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रिन सक्छ। तैपनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात लागी हुन र सफल भइनेछ। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्दै जाँदैछन्। पहिलेका कमजोरी सच्याउने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। केही रकम हात लागि भए पनि खर्च बढ्नाले अर्थ धन संग्रहमा बाधा पुग्नेछ। अवसरवादीहरूबाट अलि जोगिएर काम लिनुपर्ने समय रहेको छ। तैपनि दोहोऱ्याएर प्रयत्न गर्दा काम बन्नुको साथै फाइदा हुनेछ। सानो लाभांशबाट अलि फाइदा उछाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। दुविधा बन्नाले निर्णायक क्षमता कमजोर बन्दै जाँदैछन्। आशा छन् तिनीहरूले झुक्याउन सक्छन्। स्वास्थ्यको लागि खानपानमा समेत सचेत रहेर अगाडि बढ्नुपर्ने खालको योगमय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि कम बन्द काम बन्दै जाँदैछन्। पछिको लागि केही वस्तु त्याग्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम समेत बन्न सक्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। तर अर्थ सञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगनी बढाउने अवसर प्राप्त हुनेछ। समय अनुकूल भेटघाट नभए पनि टाढाका साथीभाइहरूले काममा साथ दिने खालको योगमय राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन उत्साह प्रवर्तक रहनेछ। आयस्रोत बन्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनगर लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। संचित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन हुने समय रहेको छ। मेहनतले आमदानी बढाउने काम पनि गर्न सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सानातिना काममै अलमल हुनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकात्राका लागि पछि राख्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नु पर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिन्छ। लगनशीलताले आँटेको काम सम्पादन हुँदै जाँदैछन्। व्यापारमा सामान्य फाइदा होला। जिम्मेवारी हात पार्न केही समय लाग्ने योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा भाग्योन्नतिको समय रहेको छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। तार्किक काम गर्दै पदीय जिम्मेवारी समेत प्राप्त हुन सक्ने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई

0: र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: हेलो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छु र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भनी गराउने बेला रहेको छ। 9845575223 र 9805575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला र फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी अनिवार्य रूपमा गराउनुपर्ने हुन्छ कार्यक्रमको समयमा। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सिंह बहादुर गुरुङ, गोर्खा जिल्लाबाट।
1: हजुर,
0: कार्यक्रममा पहिलो पटक फोन गर्दै हुनुहुन्छ?
1: हजुर,
0: पहिलो पटक फोन गर्नु भएको छ कि योभन्दा पहिला पनि फोन गर्नु भएको छ कार्यक्रममा?
1: गरेको
0: योभन्दा पहिला पनि फोन गर्नु भएको थियो। कसको बारेमा हेर्नु भएको थियो योभन्दा पहिला?
1: अहिले त मेरो बहिनी।
0: त्यही त, योभन्दा पहिला अरू कसैको हेराउनु भएको थियो भनेको के मैले तपाईँलाई?
1: ए गाइले भन्जा, गाइले भन्जी, गाइले छोरीको लागि है।
0: ए पहिला पहिला हेराउनु भएको थियो?
1: हजुर
0: हजुर। आज चाहिँ कसको बारेमा?
1: अहिले मेरो बहिनी हो।
0: बहिनीको हो, जन्ममिति भन्नुहोस् त कति हो उहाँको?
1: 2042 साल 56 गते।
0: जन्म समय भन्नुहोस् त।
1: दिउँसो 6 गते।
0: जन्म समय भन्नुहोस् त।
1: हजुर,
0: तपाईँले रेडियोलाई सुनेर फोन नग मसँग नबोल्नुहोस् न, मोबाइललाई सुन्नुहोस् न, मोबाइललाई कानमा राख्नुहोस् त। रेडियोबाट अलिक टाढा जानुहोस् त तपाईँ। जन्म समय भन्नुहोस् त, कति बजेर कति मिनटमा हो?
1: 5:56 गते दिउँसो 11 बजे।
0: हजुर, बिहानको 11 बजे होइन?
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ? गोर्खा जिल्ला पर्छ।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वार्थ साधने।

0: के शरण त्रमुखे गौरी नारायणी नमस्ते। 2045 साल असार शुक्ल पक्ष को बिहीबार सप्तमी तिथि में जन्म राशि कन्या चित्रा नक्षत्र को दोस्रो चर नाम आउँदो रहेछ पो बाट नाम आएको छ नानी को पोष्टिका भन्ने नाम आउँछ बहिनी को मध्य नाड़ी राक्षस गण पड़े घातक में पड़े
1: गुरुबा
0: हजुर
1: 45 साल फिरजी को 45 साल
0: हजुर
1: मेरो बहिनी 45 साल है म फिर्केको
0: 45
1: साल 45 साल हो गुरुबा
0: अनि त्यो 45 साल त भनेको छ त मैले पनि पैसठी भने होइन 45 भनेको मैले है तपाईँले पनि 45 भन्नुभयो नि घातक तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बर 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ त्यसपछि माङ्गलिक पर्नु भएको छ सप्तमाङ्गलिक पर्नु भएको छ सदमाङ्गलिकको शान्ति गर्नुपर्छ मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा बुढाबुढी ग्रह अलि नमिल्ने ग्रह छ विवाह त्यति राम्रो देखाउँदैन पेटमा समस्या हुन्छ पानी अलि धेरै पिउनुपर्छ भन्नु होला वैदेशिक क्षेत्र राम्रो सरकारी जागिर राम्रो छ होइन अलि छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ अलिक एकोर एकोर स्वभावको हुनुहुन्छ बहिनी है अब अहिलेलाई दशाहरू उहाँको लागि चाहिँ ठिक ठिकै चलिरहेको छ त्यति धेरै ग्रहहरू नराम्रो ग्रह भन्ने त्यति धेरै देखिएको छैन है अहिले 38 पुरा भएर अब 39 लाग्नुहुन्छ अहिले पिङ्गला भन्ने ग्रह र अर्को शनि भन्ने ग्रह चलेको छ यसले अलिकति नसामा समस्याहरू हुन सक्छ त्यो भएर दशाको शान्ति स्वस्थहरू एकपल्ट गराइदिनुहोस् मंगलबारको दिन व्रत बस्नुपर्छ भन्नुहोस् मंगलबारको दिन व्रत बस्नुभयो अनि त्यसपछि उहाँले चाहिँ पिङ्गलाको शनिको माङ्गलिकको शान्ति गर्नुभयो भने ग्रह शान्ति राम्रो हुन्छ समस्या आउँदैन बाधाहरू आउँदैन है समस्या चाहिँ के छ त भन्नुहोस् त जिज्ञासा के छ
1: समस्या खै श्रीमान श्रीमती के हो के हो मिलेन नामिल्ने नामिल्ने भन्छ के के खै
0: त्यही हो श्रीमान श्रीमती नमिल्ने ग्रह परेको हो अब धेरै समस्या छ भने बहिनीलाई लिएर भरतपुर चितवनमा आउनु म भाठौँ यहाँ अनि रत्न कवच पाउँछ हामीसँग हो त्यो रत्न कवच लाएपछि बहिनीको र ज्वाइँको सम्बन्ध राम्रो हुन्छ ग्रह मिल्छ विचार मिल्छ समस्या आउँदैन है बुझ्नुभयो
1: हजुर
0: त्यति गर्नु अरू केही पनि गर्नु पर्दैन अरू सबै कुरा ठिक छ बहिनीको मंगलबारको दिन व्रत बस्नु भन्नुहुन्छ भन्नुहुन्छ तपाईँ भन्नुहुन्छ कि भन्नुहुन्न कहाँ हुनुहुन्छ बहिनी अहिले बहिनीलाई भन्नु मंगलबारको दिन व्रत बस्नुपर्छ भनेर पर्सि मंगलबारदेखि बस्नु व्रत भन्नु है अनि त्यसपछि गणेशजीको पूजा गर्ने
1: श्रीमान त विदेश छ खै बाइस धेरै कमाउनु
0: त्यही त ग्रह राम्रो छैन सतमाङ्गलिक परेको छ सतमाङ्गलिक भनेको राम्रो होइन अरू सबै कुरा राम्रो हुन्छ दाम्पत्य राम्रो हुँदैन श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन सतमाङ्गलिकले श्रीमानको आयु पनि घटाउँछ आयु पनि कमजोर गराउँछ श्रीमानको अकाल मृत्यु पनि हुन सक्छ सतमाङ्गलिकले होइन यसको शान्ति स्वस्थहरू गर्नुपर्छ हामीसँग रत्न कवच पाउँछ हो त्यो लाउनुपर्छ भनेर मैले तपाईँलाई भनेको बुझ्नुभयो अरू के छ त भन्नुहोस् त अरू केही सोध्नु छ हुन्छ फोन गर्नुभयो कार्यक्रम दैनिक सुन्नु है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँ आफ्नो बहिनीको विषयमा हेराएर जानुभएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा प्रष्ट विचार तपाईँहरू सुन्न चाहनुहुन्छ जे हो कुण्डलीमा तपाईँको भाग्यमा जे लेखिएको छ त्यही कुरा तपाईँ सुन्न चाहनुहुन्छ भने चाहिँ मात्र एउटा कार्यक्रम हो ज्योतिष वास्तु यो चाहिँ हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग 8 बजेसम्म आउँछ यसमा तपाईँले फोन गर्नुभयो भने तपाईँले प्रष्ट रूपमा जानकारी लिन पाउनुहुन्छ अनि दिउँसो पनि तपाईँले हेराउन पाउनुहुन्छ, दिउँसो पनि फोन गरेर नाम टिपाएर पालोमा बस्नुहोला ग्रह दशा र भाग्य हेर्नुको लागि। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म अरखाँचीबाट हो।
0: अरखाँचीबाट हजुरको शुभ नाम भन्नुहोस् त।
2: हजुर मेरो छोराको लागि हो।
0: तपाईँको नाम भन्नुहोस् न, छोराको मन निकालिहाल्छु नि।
2: मेरो ज्ञानी हो सर।
0: ज्ञानी
2: हो हजुर।
0: कतिको ज्ञानी हुनुहुन्छ कि नाम मात्रै ज्ञानी हो?
2: हजुर गुरु।
0: कसै कसैको नाम चाहिँ ज्ञानी हुन्छ, मान्छे चाहिँ अज्ञानी हुन्छन् क्या फेरि।
2: हजुर मेरो त ज्ञानी हो सर, उसको नाम
0: हो। अनि मान्छे पनि ज्ञानी हुनुहुन्छ नि?
2: हजुर ज्ञानी छु।
0: ल ज्ञानी हुनुहोस् है, सबैलाई माया गर्नुपर्छ, सासू ससुरालाई माया गर्ने, घर परिवारलाई माया गर्ने, नरिसाउने होइन, अनि भगवान्को पूजाहरू गर्ने, भगवान्को नाम जप गर्ने गर्नुपर्छ है।
2: हजुर
0: ल तपाईँको छोराको बारेमा हेर्नुहुन्छ होइन?
2: हजुर छोराको 56 साल है सर गुरु।
0: हजुर
2: अनि भदौ भदौको 15 गते दिउँसोको 12:56 11:56 समय
0: 11:56 हो।
2: हजुर भदौ 15 11
0: बुझे मङ्गलबारको दिन होइन?
2: हजुर मङ्गलबारको दिन। हजुर
0: म थाहा पाइसकेँ सबै थोक नातिनुहोस् न भन्छु। ल सुन्नुहोस् है, श्री गणेश आइलेमा श्रीमती रामानुज आइलेमा 2056 भाद्र कृष्ण पक्षको मङ्गलबार।
2: हजुर
0: भाद्र कृष्ण पक्षको पञ्चमी तिथिमा जन्म, राशि चाहिने मेष राशि, अश्विनीको तेस्रो चरण नाम आउँदछ चोबाट, चोलानाथ चोलाकान्त नाम आउँछ।
2: हजुर
0: आज दिनाले देवगण परेको छ, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 राशिमा मेष भन्ने राशि घातक छ। सुन्नुहोस् है ध्यान दिएर, मेष राशि घातक छ, कुण्डली ग्रह अलिकति राम्रो देखिन नि त मैले, अलिक छिटो रिसाउने स्वभावको रहेछन् बाबु है। मङ्गलबारे भएर होइन, माङ्गलिक भएर के, कुण्डलीमा लग्नेश माङ्गलिक परेका छन्। अनि लग्नेश माङ्गलिक परेको मान्छेको चाहिँ के हुन्छ भन्दा, निधारमा काठले ढुङ्गाले फलामले केहीले निधारमा चोट लाग्छ।
2: हजुर चोट लाग्छ गुरु, लोटेर उमा ढोलमा उमा ढालमा निधारमा।
0: हजुर निधारमा चोट लाग्छ, टाउको गरम हुन्छ, छिटो छिटो रिसाउन मन लाग्छ, अनि विवाह दाम्पत्य पनि बहुविवाहको योगहरू पर्छ
2: है।
0: अब बाबुले के गर्नु पर्यो भन्दा, शनिबारको दिन चोखो खाने शुद्ध भोजन, मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन, सकिन्छ भने व्रत बस्ने, अनि पूर्णिमाको दिन चोखनी त गर्यो भने विदेशमा राम्रो हुन्छ उसलाई।
2: हजुर विदेशमै छ गुरु।
0: विदेशमा राम्रो हुनको लागि चाहिँ पूर्णिमाको व्रत बस्नु पर्यो, चोखो नित गर्नु पर्यो है।
2: हजुर पूर्णिमा जस्तो भोलि छ नि जस्तै पूर्णिमा गुरु।
0: हजुर हो ठ्याक्कै बुझ्नुभयो, र भोलिदेखि गरे पनि भइहाल्छ।
2: हजुर हजुर।
0: अनि त्यसपछि बाबुलाई दाजुभाइ नफाप्ने ग्रह परेको छ है, दाजुभाइ फाप्दैन भन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ सरकारी जागिर खाने ग्रह पनि थिए राम्रै खालका, पढाइ चाहिने बिचमा छोडेर अलिक समस्या भयो होइन, नभए पढाइ राम्रै पनि थियो, धेरै नराम्रो पनि थिएन, पढाइ चाहिँ बिचमा छोडेर अलिकति नराम्रो भएछ बाबुलाई। कुण्डली त राम्रै छ, दुःख पाउने ग्रहहरू छैन बाबुको। अब अहिलेलाई ग्रह चलेको छ सङ्कटार, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ। विवाहबारी गर्दाखेरि 30 विवाहबारी गर्नु, नभए 33 विवाहबारी गर्नुपर्छ। हजुर कि त 30 गर्ने कि त 33 पछि गर्ने। अब कुनै केटीसँग यसो बोलेर फोनमा बोलेर बेकारमा पैसा मात्रै खर्च हुन्छ, प्रेम विवाह फाप्दैन, लभ गरेर बिहा गर्यो भने घर बिग्रिन्छ 6 महिनामा, त्यो भएर प्रेम विवाह नगर्नु, माघे विवाह गर्नु, माङ्गलिक भएको केटीसँग बिहा गर्नु भन्नु राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
2: हजुर गुरु हजुर।
0: अरू के छ र भन्नुहोस्?
2: अरू त त्यही यो त्यही गरा दसैँ यताउता त्यसो भए त्यही पूर्णिमा पूर्णिमा सकमित गर्नु भन्ने भन्नु पर्यो नि त गुरु
0: अनि मङ्गलबारको दिन र शनिबार पनि
2: शनिबार पनि मासु माछाहरू यताउता अब नखाने भन्नु पर्यो
0: हजुर माछा मासु लसुन प्याज जान दक्षी चुरोट पिँढी नखाने
2: हजुर हजुर
0: अनि त्यसपछि विदेशबाट आएपछि चाहिँ विवाह गर्नुभन्दा पहिला माङ्गलिकको रत्न कवच लगाएर अनि मात्र विवाह गर्नुपर्छ भन्नु है
2: हजुर त्यो कहाँ पाइन्छ त गुरु
0: त्यो हामीसँग पाउँछ त्यो हामीसँग पाउँछ अब त्यो चाहिँ बाबु आएपछि लगाउनु पर्छ लगाएपछि बल्ला विवाह बारे खुल्छ नभए विवाह बारे खुल्दैन विवाह बारेको योग नै आउँदैन है यसमा विशेष ख्याल गर्नु नरिसाउनु भन्नु रिसलाई शान्त बनाउनु भन्नु राम्रो हुन्छ चिन्ता नगर्नुहोस् राम्रै छ कुराहरू है
2: हस्
0: हस् नारायण उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको बारेमा हेर्नको लागि चाहिँ मैले पनि उहाँलाई जानकारी गराइसकेको छु तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा जानकारी लिन चाहनुहुन्छ फोन गर्नुहोला तपाईँहरूले बुझ्ने तरिकाले प्रष्ट रूपमा भनिदिन्छ चिनाहरू कुण्डली चाहिँ कुरा बुझ्नु भने अब तपाईँले नबुझ्ने भाषामा भनेर त काम छैन हो कि होइन त्यही भएर तपाईँहरूले कसरी बुझ्नुहुन्छ चिन्ह हेराउँदाखेरि कुन तरिकाले तपाईँले प्रष्ट रूपमा छ्याङ्ग बुझ्नुहुन्छ त्यो तरिकाले म तपाईँहरूसँग कुरा गरिराखेको छु है त्यही भएर फोन गर्नुभयो भने साल महिना गते र समय तपाईँले जानकारी लिनुहोला विशेष गरी चाहिँ श्रीमान श्रीमतीको ग्रह मिलेको छैन भने दुवैजनाको साल महिना कति समय भन्नुहोस् मिल्छ मिल्दैन हुन्छ हुँदैन के गर्दा राम्रो हुन्छ म भन्छु प्रेम छ तपाईँको असफल हुन्छ कि असफल हुन्छ फोन गर्नुहोस् म भनिदिन्छु कसैसँग प्रेम गर्नुभएको छ भने विवाह गर्न हुन्छ अथवा हुँदैन म भनिदिन्छु बिजनेस व्यापार गर्न खोजिराख्नु भएको छ भने अहिले गर्न समय तपाईँलाई राम्रो छ अथवा छैन जुन कुरा गर्न खोजिराख्नु भएको छ त्यो तपाईँको नामबाट गर्दा तपाईँलाई फाइदा हुन्छ कि बेफाइदा हुन्छ त्यो पनि भनिदिन्छु सबै कुरामा भनिदिन्छु तपाईँलाई चिन्ता गर्नै पर्दैन तपाईँलाई चाहिएको कुरा तपाईँले सोध्नुभन्दा पहिलामा भनिदिन्छु ल ठ्याक्कै विचारै गर्नुहोस् त फोन गरेर तपाईँलाई जुन कुराले मनमा राखेर तपाईँले फोन गर्नुहुन्छ नि त्यो कुरामा तपाईँले सोध्नुभन्दा पहिला तपाईँको लागि यस्तो छ भनिदिन्छु मैले ल उहाँ कोही मित्र आउनु भएको छ स्वागत गरौँ हजुर नमस्ते
3: हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ जाजरकोटबाट के नाम भन्नुभयो कालिका विश्वकर्मा भन्नुभयो कसको विषयमा हेर्न चाहनुहुन्छ कालिकाजीले छोराको विषयमा अनि भन्नुहोस् त छोराको जन्ममिति कति हो
3: 2069
0: भदौ 29
3: शुक्रबार बिहान 12 बजे
0: कति भन्नुभयो
3: बिहान 12 बजे शुक्रबार
0: बिहानको 12 बजे हो ल ल सुन्नुहोस् है त जन्म जिल्ला उनी जाजरकोटमै भएको हो नि छोराको
3: हजुर हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2069 साल भाद्र कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म सिंह राशि छोराको सिंह राशि आउँछ नाम आउँछ मिलन भन्ने नाम आउँछ है मिलन भन्ने नाम आउँछ नरानको राशि सिंह राशि आउँछ बाबुको अन्त्यनाली राक्षस गुण परेको छ घातकमा तिथिहरू छन् तृतीय अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा दशम राशिमा कन्या राशि घातक छ पढ्न फिटिक्कै मन नगर्ने रिसाउने घमण्डी हुने जिद्दी हुने रहेछ बाबुको बानी हो कि होइन म त जे हो त्यही भनिदिन्छु पढाइ नपढेर तपाईँलाई धेरै चिन्ता छ कस्तो गर्छ यसले यसको पढाइ हुन्छ कि हुँदैन यसले गरिखान्छ कि खाँदैन भने मनमा चिन्ता लागेको छ होइन अब एकदम पढाइमा ध्यान दिनु पर्यो रिसाउनु भएन भन्नु पर्यो बिहिबारको दिन अथवा एकादशीको दिन चोखोनी त गर्ने बाह्र माङ्गलिक परेका छन् माङ्गलिकको दोष शान्ति गर्ने बाबुले मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने विवाह चाहिँ छिट्टै विवाह गर्ने ग्रह छ पढाइ धेरै विषय नपढ्ने ग्रहहरू परेको छ अहिलेलाई ग्रह चाहिँ शुक्र र सिद्धा स्वामी योग छ पढाइ राम्रो नहुने पढ्न मन नलाग्ने रिसाउन मन लाग्ने ग्रहहरू छन्, चोटपटक लाग्न सक्छ, विवाह बारे चाहिँ गरिहालौँ भन्ने मनमा आउने है हो, यस्तो खालको ग्रह दशाहरू परेको छ। बाबुले विवाह गर्नको लागि चाहिँ 22 वर्ष भन्दा अगाडि विवाह गर्नु हुँदैन, 22 वर्ष कटेर 26 वर्ष भित्र चाहिँ विवाह गर्नुपर्छ हो। त्यति विवाह गर्यो भने, त्यति पछि विवाह गर्यो भने राम्रो हुन्छ, समस्याहरू बाधाहरू रोकावटहरू आउँदैन बाबुको लागि, त्यस्तो चिन्ता गर्नु पर्दैन। तपाईँको लागि अब जिद्दी घमण्डी पढाइमा नहुने मनमा चिन्ता लागेको विषय त्यो हो, त्यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नु। अरू के छ ल भन्नु, तपाईँलाई सोध्न मन लागेको कुरा यति हो कि अरू छन्? त्यही त तपाईँले भन्न खोजेको कुरा, तपाईँले सोध्न खोज्नु भएको कुरा मैले पहिले भनिदिएँ हो कि होइन? ल अबदेखि रेडियो दैनिक सुन्नु, दिनदिनै सुन्नु, कार्यक्रम सुन्नु दिनदिनै, अनि साथीहरूलाई पनि भन्नु, ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि कार्यक्रम यसरी आउँछ सुन्नु भन्नु है। हुन्छ, उहाँले फोन गर्नु भएको छ हामीलाई जाँदरकोटबाट। कार्यक्रम ज्योतिष वास्तुले धेरै हाम्रा श्रोतालाई फाइदा दिएको छ, तपाईँले पनि फाइदा चाहिँ लिइहाल्नु होला के होइन, फाइदा लिइहाल्नुहोस्। कसरी फाइदा हुन्छ भन्दा, ग्रह दशा र भाग्य हेर्नको लागि पैसा लाग्दैन एक नम्बरमा, दोस्रो नम्बरमा कहाँ गएर हेराउनु होला भन्नु पर्दैन, तेस्रो नम्बरमा घर छोडेर गएर दिन बिताएर कहाँ हो ज्योतिषलाई भेट्न जानु परेन, घरै बस्नुहोस्, घरै बसेर फोन गर्नुहोस्। फोन गरेको भरमा तपाईँको बारेमा सम्पूर्ण कुरा डिटेलमा जे जे छन् कुराहरू त्यो कुराहरू प्रष्ट रूपमा जानकारी म तपाईँलाई गराउँछु, तपाईँहरू निर्धक्क भएर बस्नुहोस् है। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म। हजुर नमस्ते।
4: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म धादिङबाट।
0: धादिङ जिल्लाबाट?
4: हजुर।
0: शुभ नाम तपाईँको?
4: सरस्वती सुवेदी।
0: सरस्वती सुवेदी?
4: हजुर।
0: अनि तपाईँको सुवेदी हो?
4: हजुर।
0: कहाँको सुवेदी हो तपाईँहरू? धादिङकै हो कि कहाँबाट आउनुभयो त्यहाँ?
4: धादिङकै सुवेदी हो।
0: हो
4: हजुर।
0: ल खुसी लाग्यो, म पनि सुवेदी हो, थाहा छ तपाईँलाई?
4: ए थाहा छ, सुनिरहेको छु।
0: अनि कसको बारेमा हेर्नुहुन्छ त?
4: भाइको बारेमा।
0: भाइको बारेमा? तपाईँको विवाह त भएको छैन?
4: ए भइसक्यो नि।
0: अनि माइती सुवेदी हो कि घर सुवेदी हो भन्न खोजे मैले?
4: ए घर सुवेदी।
0: घर सुवेदी। माइती चाहिँ?
4: माइती रिमाल।
0: रिमाल कहाँबाट बिहा गरेर जानुभयो धादिङमा?
4: धादिङबाट हो।
0: धादिङबाटै हो?
4: हजुर।
0: ए ल ठिक छ, ल भन्नुहोस् त जन्ममिति कति हो भाइको?
4: 2060 साल।
0: 2060 साल
4: फागुनको 9 गते।
0: फागुन महिना 9 गते।
4: समय दिउँसो 2 बजे।
0: समय दिउँसो 2 बजे हो?
4: हजुर।
0: भाइको बारेमा, शनिबारको दिन जन्म होइन त?
4: हजुर।
0: ल सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2060 साल फागुन शुक्ल पक्षको शनिबार परिवार तिथिमा जन्म कुम्भ राशि, भाइको सुबाट नाम आउँदैछ, सुभद्र अथवा सुदेव भन्ने नाम आउँदो रहेछ है, कुम्भ राशि पर्छ। आजदेखि अलिक राक्षस गर्नु परेको छ बाबुको। अब घातकमा तिथिहरू परेको छ, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ होइन, भाइको कुम्भ राशि घातक छ, कुण्डली राम्रो छ, ग्रह राम्रो छ, धेरै नराम्रो छैन, अहिले 7.5 छ, अन्त्य 7.5, यसले गर्दा अलिकति बुद्धि बिग्रिन सक्छ, यो बेलामा काममा रोकावटहरू आउन सक्छ, सरकारी जय खाने ग्रह राम्रो, विदेश जाने ग्रह राम्रो छ, तर अहिले रोकिन्छ फेरि है, अहिले बाबुलाई चाहिने ग्रह सिद्धा र अर्को शनि भन्ने ग्रह चलिराखेको छ क्या बाबुलाई, यो शनि भन्ने ग्रह फेरि 35 वर्ष 4 महिनासम्म चल्छ होइन, सिद्धा भन्ने ग्रह चाहिँ 25 वर्षसम्म चल्छ, 25 वर्ष भनेको उमेर 25 सम्म है। बाबुले के गर्नु पर्यो भन्दा, सबैभन्दा राम्रो एक नम्बरमा रिसाउनु भएन, घमण्डी हुनु भएन, एकवटा स्वभावको छन्, एकवटा स्वभावको हुनु भएन हो कि होइन ल भन्नुहोस् त, त्यो कम गर्नु पर्यो, रिसाउनु भनेको, घमण्डी हुनु भनेको, एकवटा हुनु भनेको यो शत्रु लाग्नु हो क्या, राम्रो हुँदैन, फाइदा हुँदैन हामीहरूलाई। अब दोस्रो नम्बरमा 7.5 को शान्ति गर्नु पर्यो, घरमा सत्यनारायणको पूजा, रुद्री पूजा, नवग्रह पूजा लाउनै पर्छ, नलाइकन हुँदैन बाबुले, यति काम गर्न गरे बाबुले भने शनिबारको दिन चोखो खाने, शनिबारमा शनिबारको दिन विपरम गरेर जलहरू चढाउने गर्यो भने धेरै कुरामा राम्रो र सहज हुन्छ बाबुको लागि। एउटा आँखसँग विवाह गराउनु पर्छ, आँखसँग विवाह गरायो भने पहिलो घरबार दाम्पत्य राम्रो हुन्छ, नभए यसो लपसप गरेर कचाकुचुक पारेर बिहा गरेर लिएर आउने अनि पछि गएर पछुताउने अनि अर्काको छोरीलाई पनि दुःख दिने आफूले पनि दुःख पाउने हुन्छ फेरि है। त्यो भएर यसो गर्नु चाहिँ भएन भन्ने कुराहरू हो कि होइन? तपाईँले सम्झाउनु पर्यो, तपाईँ जतिको जान्ने बुझ्ने मान्छेले सम्झाउँदा सम्झिहाल्छ नि भाइले, हो कि होइन? त्यति गयो, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, सबै कुरा ठिक छ, राम्रो छ। समस्या जिज्ञासा के सोध्नलाई फोन गर्नुभएको थियो भन्नु त?
4: ए त्यही त, विदेश यात्रा कस्तो छ, कस्तो गर्दा के हुन्छ?
0: होइन, विदेश त राम्रो छ नि, एकदमै राम्रो छ नि, अहिलेलाई त्यस्तो नराम्रो छैन। विदेश गएको छन् कि यहीँ छन् अहिले?
4: अहिले त्यही छ।
0: के काम गर्नुहुन्छ अहिले?
4: ए त्यही गाडी चलाउने अलिकति
0: गाडी चलाउने गर्ने। ठिक छ, गाडी चलाउनेमा नराम्रो छैन, तर साँढे साथी भएको नाताले गर्दा चोट पटक लाग्न सक्छ, अलिक सावधान हुनुपर्छ बाबु भन्नु है। विदेश पनि राम्रो छ भाइको लागि, यहाँभन्दा यहाँ गाडी चलाएर टाइम पास गर्नुभन्दा विदेशतिर गएर गाडी चलायो भने दुई पैसा कमाइन्छ, पछि कमाएर अनि फेरि नेपालमा आएर केही गर्न पनि सकिन्छ नि त फेरि, हो कि होइन भन्नुहोस् त?
4: हजुर,
0: त्यो गर्नु, अरू चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू चाहिँ राम्रै छ है।
4: कस्तो केटी सम्झे गर्छ होला, थाहा हुन्छ?
0: पातली पातली काली काली केटी हुन्छन् है, अलिक छुची छुची, अलिक छुची छुची खालकी हुन्छन्। तपाईँ अलिक धेरै माइर जानु भने कति आँकी हो भन्छन् क्या फेरि बुहारीले, त्यस्तो खालको बुहारी पाउनुहुन्छ तपाईँले। अब वर्ष माइती नजिक छ, खुरु खुरु गइरहनु हुन्छ कि थोत्थोर जानुहुन्छ? चाडपर्वमा त जानुहुन्छ, अरू बेला जानु हुँदैन क्या, माइत पनि हेप्छन् फेरि, हो कि होइन भन्नुहोस् त? कति आइरहे कि भन्ने हुन्छ, चिज हुँदैन नि त। अनि कहिले काहीँ जाने हो भने बल्ल ओहो मेरो छोरी बल्ल आई, ओहो मेरो दिदी बल्ल आउनुभयो भन्ने हुन्छ नि त फेरि। त्यही भएर बुहारी चाहिँ अलिक छुची छुची खालको पाउनुहुन्छ तपाईँले। तपाईँ कस्तो हुनुहुन्छ, छुच्ची हुनुहुन्छ कि छुच्ची हुनुहुन्न है, त्यसमा भर पर्छ, हो कि होइन? मम्मी बाबाले राम्रै गर्छन् भाइले, त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। बुहारी पनि राम्रै पाउनुहुन्छ, म यसो तपाईँसँग हाँसो गरेको है। बुहारी पनि राम्रै पाउनुहुन्छ, पातली पातली अलि सेती गोरी पाउनुहुन्न, अनि काली पनि धेरै काली हुँदैछ, काली काली खालके पाउनुहुन्छ बुहारी चाहिँ, रातो रातो वर्णकै पाउनुहुन्छ क्या बुहारी चाहिँ, पातली पातली हुन्छ नि बुहारी। अलिकति मुख छुचो भए पनि मन सफा भएको पाए त भइगयो नि, हो कि होइन? त्यो गर्नु, राम्रो छ कुण्डली, नराम्रो छैन, ठिक छ। सुविधासँग बिहा गरेर जानु भएको छ, घर राम्रोसँग गरी खानु है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङबाट आफ्नो भाइको विषयमा हेर्नको लागि फोन गर्नुभएको छ। उहाँले सुवेदीसँग विवाह गर्नुभएको, अनि म पनि सुवेदी हो, मेरो नाम प्रेम प्रसाद सुवेदी हो, भारद्वाज गोत्र हाम्रो होइन, त्यही भएर मैले उहाँलाई सम्झाएँ, नजिकको लाग्छ, नजिकको त तपाईँहरू सबै मेरा नजिकको हुनुहुन्छ है, विशेष गरी तर माइती मामली होइन, तपाईँको चाहिँ यसो थर सुन्यो भने तपाईँको चाहिँ अलिक अर्कै अर्कै लाग्ने रहेछ क्या, त्यही भएर मैले सोधेको उहाँलाई चाहिँ, विशेष गरी चाहिँ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर आफ्नो समस्याको समाधान गराइहाल्नुहोस्, टेन्सनै नलिनुहोस् तपाईँहरूले, बुझ्नुभयो नि कुराहरू? तपाईँले ग्रह दशाको समस्याको समाधान गराएर म अगाडि बढ्छु, पैसा कमाउँछु, सक्सेस हुन्छु, पढाइ राम्रो हुन्छ, मेरो छोराको पढाइ राम्रो होस् भन्न चाहनुहुन्छ भने तपाईँले एकचोटि भेट्नै पर्छ मलाई, नभेटिकनै हुँदैन, अथवा तपाईँले मसँग फोनमा कुराकानी गर्नुहोस्, कार्यक्रममा फोन गर्नुहोस्, पैसा लाग्दैन, नि शुल्क हो फेरि हेराउनको लागि, बुझ्नुभयो नि? उही 10-20 रुपियाँ पैसा लाग्ला, नभए पैसा लाग्दैन, निःशुल्क हामीले सेवा दिएका छौँ। यो चाहिँ नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकै पटकमा चलेको छ। तपाईँहरू तराईतिर बस्नुहुन्छ, मधेसतिर बस्नुहुन्छ भने त तपाईँको चाहिँ ज्योतिषीहरू भेट्न पाइएला, तर पहाडतिर ज्योतिषी पाइँदैन हेर्नुहोस् होइन। उहाँलाई धेरै एकदम यो कार्यक्रमले धेरै नै सहयोग गरेको छ, विवाह गराउनु पर्यो, हेराउनु पर्यो, जुराउनु पर्यो, नारायणको नाम निकाल्न, राशि निकाल्न होइन, गाई वस्तु किन्न बेच्न, घर घडी किन्न बेच्नको लागि विभिन्न प्रकारका साहित्य हेर्न पैसा लाग्दैन, तपाईँ जतिखेर पनि फोन गर्नुहोस्, पैसा लाग्दैन, निःशुल्क हुन्छ होइन समय हेर्नको लागि कहीँ यात्रा गर्न खोज्दै हुनुहुन्छ भने कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, विदेश यात्रा गर्न खोज्दै हुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, कति बजे कति समयमा मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ, गाडी घोडा किन्न खोज्दै हुनुहुन्छ, घर घरेलु किन्न खोज्दै हुनुहुन्छ भने तपाईँ बहिना कति बजे गर्ने, मोटरसाइकल किन्न कति बजे कति मिनटमा शुभ साइत छ, होइन सबै कुराहरू हामी तपाईँलाई निशुल्क रूपमा हामीले तपाईँलाई बाँडिराखेका छौँ। तपाईँले कतिले लिनुहुन्छ लिइहाल्नु पर्यो, होइन फाइदा हुने कुरा लिइहाल्नुपर्छ, हेर्नु पैसा लाग्दैन, जति सक्नुहुन्छ लिइहाल्नुहोस् तपाईँको लागि फाइदा हुन्छ। कार्यक्रममा फोन गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा प्रष्ट रूपमा जानकारी तपाईँले प्राप्त गर्न पाउनुहुन्छ। कुनै पनि जिज्ञासा छ भने तपाईँले निर्धक्क भएर फोन गर्नुहोस्, आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ म तपाईँहरूसँग छुट्टिन आँटेको छु। फेरि भोलि बिहान ठिक्क 7 बजे म उपस्थित हुने नै छु पक्कै पनि। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ म्याम, हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अलिकति तपाईँको बारेमा थोरै भनिदिनुहोस् हाम्रो श्रोताहरूलाई, होइन, हजुर चाहिँ कहिले प्रभुलाई विश्वास गर्नुभयो अनि अहिलेसम्मको यो यात्रालाई छोटो रूपमा सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ म्याम?
1: धन्यवाद यो मौका दिनुभएको लागि। हजुरलाई आफ्नो विषयमा केही कुरा भन्ने यो अवसर दिनुभयो हजुरले। मैले चाहिँ खास प्रभुमा चाहिँ नि 2046 सालमा एउटा दिदीबाट उहाँले मलाई सानो एउटा ट्र्याक्स दिनुभएको थियो अनि त्यो ट्र्याक्स पढ्ने मौका पाएँ। अनि फेरि पनि उहाँले आएर मलाई पसलमा एउटा अर्को बुक एउटा दिनुभयो, त्यसमा चाहिँ नि अब येशू ख्रीष्टको बारेमा थियो अनि त्यो पढ्ने मौका पाएँ। अनि जसले गर्दा मेरो मनमा भएका प्रश्नहरू जिज्ञासाहरू चाहिँ नि त्यो उहाँले चाहिँ नि त्यसको एन्सर त्यो किताबले मलाई दियो।
0: के प्रश्न थियो हजुरको मनमा?
1: मेरो मनमा चाहिँ कस्तो थियो भनेदेखि अब हामी त एउटा हिन्दू संस्कारमा हुर्केको होइन, त्यसैमा बढी भएको मान्छेहरू, अनि मेरो मनमा चाहिँ कस्तो प्रश्न थियो भने मेरो माहौल अनि मेरो हुर्केको वातावरण चाहिँ नि त्यस्तै मठ मन्दिरले भरिएको ठाउँ थियो दरबार स्क्वायर, अनि त्यहाँनिर चाहिँ नि अब विभिन्न प्रकारको देवी देवताहरू हामी पाउँछौ नि, अनि मेरो मनमा चाहिँ कस्तो थियो भने के यो मैले मानिआएको ईश्वर चाहिँ नि उहाँहरू नै हुनुहुन्छ, के उहाँहरू नै उहाँहरूमा चाहिँ अनन्त जीवन छ, के मलाई यो जीवनमा चाहिँ उहाँहरूले पार गर्न सक्नुहुन्छ, यस्तै जिज्ञासाले भरिएको मान्छे म चाहिँ है।
0: कति वर्षको हुनुहुन्थ्यो त्यो बेलामा?
1: त्यति बेला चाहिँ म त्यस्तै 15 वर्ष भनौ न, 15-16 वर्ष।
0: बिस्तारै सबै कुरा बुझ्दै हुनुहुन्थ्यो होइन, किशोर अवस्थामा सबै कुराहरू एकदम उत्सुकता थियो होला त्यो बेलामा पक्कै पनि।
1: एकदम नै म त एकदमै जिज्ञासाले प्रश्नै प्रश्नले भरिएको मान्छे है, अनि हतपति मान्छेलाई भनौ न त्यो कुनै पनि कुरा एक्सेप्ट गर्नको लागि म विचार गर्थे, हतपति चाहिँ म स्वीकार गर्दिन थिएँ।
0: अनि तपाईँले बाइबल अध्ययन गर्नुभयो भनेर भन्नुभयो होइन बिस्तारै, अनि त्यसबाट के कुरा पाउनुभयो, तपाईँले खोज्नु भएको प्रश्नको उत्तर भेट्नुभयो त?
1: त्यहाँनिर चाहिँ मैले एउटा बुकमा त्यो सत्यताको पक्षमा तपाईँको निर्णय भन्ने एउटा त्यस्तै समथिङ किताब थियो, अनि येशू ख्रीष्ट चाहिँ संसारमा सबै पापीहरूको निम्ति उद्धार गर्नलाई आउनुभएको, एउटा कन्या मरियमको कोखबाट जन्म भएर अनि उहाँ मानव जातिको लागि भनेर बलिदान हुनलाई आउनुभएको कुराहरू मैले पाएँ। अनि त्यसपछि उहाँ मर्नु मात्र भएन, उहाँ मर्नुभयो, गाड्नुभयो र तेस्रो दिनमा फेरि त्यही शरीरमा उहाँ जीवित भएर आउनुभएको कुराले मलाई एकदम नै अचम्बित तुल्यायो, अनि जसले गर्दा यसबारे अझ बुझ्नुपर्छ भन्ने कुराहरू आयो मनमा, अनि यस्तै क्रममा चाहिँ म अघि बढ्दै गएँ।
0: 2046 साल भन्नुभयो, त्यो बेलामा त देशमा नै एक किसिमले ठूलो परिवर्तन आएको समय होइन, व्यवस्था नै परिवर्तन आएको। त्यो बेलाको समयमा तपाईँले प्रभुलाई विश्वास गर्नुभयो, प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा येशूलाई स्वीकार्ने निर्णय गर्नुभयो भनौँ न, पछि परिवारहरूले अनि त्यसपछि अन्य गाउँ समाजले तपाईँले विश्वास गरिसकेपछि भनौँ न, त्यो खालको समस्याहरू के कस्तो समस्याहरू आयो, सताहटहरू के कस्तो आयो?
1: अब त्यति बेला अब विश्वासी पनि भनौँ न अब हाम्रो टोलमा त छँदै थिएन, तर फेस गर्नलाई धेरै गाह्रो भयो, किनभने अब परिवारबाट अलाउड थिएन, बुवाले त अब पठाउनै हुन्न, कि घर छोड कि चर्च छोड भन्नुहुन्थ्यो सिधै। अनि कहिले काहीँ अब यता हामी चर्चमा जाँदा अथवा हाउस भिजिटिङमा जाँदाखेरि अलिकति ढिला हुँदा बुवाले चुकु लगाइहालिदिनुहुन्थ्यो कि, अनि घरमा भित्र पस्न के अरे पस्न पाउने मौका चाहिँ पाउँदैनथे। अनि सँगै दिदी हुनुहुन्थ्यो, माइली दिदी, दिदी बिनाजु, अनि उहाँको घरमा हामी बास गर्न जान्थे। अनि भोलिपल्ट फेरि बुवा कहाँ जान्थे, अनि माया पनि मलाई बुवाको धेरै माया लाग्थ्यो, अनि आदर गर्थे म बुवालाई, किनभने उहाँले त्यति साह्रो बुझ्नु भएको थिएन, अनि बुझाउने क्रममा पनि थिए, आफू पनि बुझ्ने क्रममै थिए भनौँ न। अनि यसरी चाहिँ अब त्यो त भइहाल्यो, तर समाजले पनि अलि अर्कै दृष्टिकोणले हेर्ने कि, एकदम नराम्रो दृष्टिकोणले हेर्ने, यो अन्य धर्ममा लाग्यो भनेर। तर मैले उहाँहरूलाई हेरेन, मैले चाहिँ परमेश्वरलाई हेरेँ, किनभने उहाँले हामीलाई कति साह्रो प्रेम गर्नुभएको छ, त्यो कुरालाई मैले कुनै कुरामा चाहिँ नि दाज्न मिल्दैन भनेर उहाँहरूलाई मैले चाहिँ हेरेन, तर परमेश्वरलाई हेरेँ।
2: निर्णय लिनु कतिको गाह्रो होइन, त्यो बेलामा तपाईँ एउटा चाहिँ टिनेजमै हुनुहुन्थ्यो, त्यसमाथि पनि अब आफ्नो सोसाइटी, समाज, परिवार सबैजना विपक्षमा हुनुहुन्छ, सामना गर्ने, त्यो निर्णय गर्ने, निर्णय पछि त्यो जीवन संघर्षमय जीवन भनौँ न, त्यो हौसला कहाँबाट आउँथ्यो हजुरलाई?
1: अब मैले पढेको धर्मशास्त्र बाइबल नै हो, अनि त्यसबाट मलाई धेरै ऊर्जा र धेरै आनन्द र शान्ति मैले पाएको थिएँ, अनि त्यो शान्तिको कारणले पनि मलाई एक प्रकारको संसारको जुनै पनि अब चुनौती आए तापनि त्यसलाई म सामना गर्न सक्थे, प्रभुको शक्तिले, प्रभुको त्यो भनौँ न त्यो वचनले है, त्यो वचनले मलाई छोएको थियो। अनि अब भनौँ न अब त्यो अवस्था त थियो नै, स्ट्रगल गर्ने अथवा मानिसहरूसँग फेस गर्नुपर्दा धेरै गाह्रो हुन्थ्यो नि, एक्लिन थिए कहिलेकाहीँ होइन, अनि परिवारमा पनि त्यति सपोर्ट थिएन, अब कहिले बाइबल पनि पढ्न नदिने, प्रार्थना पनि गर्न नदिने, अब उहाँले त एक प्रकारले बुझ्नु पनि भएको थिएन, फेरि थप चाहिँ नि अब समाजले पनि हामीलाई त्यति राम्रो दृष्टिकोणले हेर्नु भएन।
2: तपाईँले विश्वास गर्नुभएको कारणले समाजले तपाईँ लगायत तपाईँको परिवारलाई अलिकति अर्कै तरिकाले हेर्न थाल्नु भयो,
1: त्यो त अभियसली हजुर हजुर हजुर। अनि त्यसपछि चाहिँ एक समयमा मैले चाहिँ अब चाहिँ म प्रभुलाई चाहिँ छोड्दिन, तर चर्च जान चाहिँ बन्द गर्नुपर्छ भनेर त्यो निर्णय लिएँ क्या मैले। अनि त्यसपछि चाहिँ अब भएन, अब चर्चमा गएर अब मण्डलीको अगुवाहरूलाई भन्न जानुपर्छ भनेर म सिधै गएँ कि, दायाँ बायाँ हेरिन। अनि हाम्रो त्यति बेला पास्टर बुवा चाहिँ नि तन्सिलको अपरेसन गर्नुभएको थियो, पास्टर सन्तोष श्रेष्ठ, अनि उहाँको चाहिँ तन्सिलको अपरेसनको कारणले बोल्नु भएन। अनि मैले भने मेरो परिवारमा यस्तो यस्तो समस्या भयो, अनि त्यसकारण म चर्चमा त आउन सक्दिनँ, तर प्रभुलाई चाहिँ म त्याग्दिनँ भनेर आफ्नो कुरा सबै कुरा उहाँमा मैले स्योर गरेँ। अनि उहाँले चाहिँ मलाई कुनै कुनै भर्सहरू लेखिदिनु भयो क्या बाइबलको, अनि गएर यो घरमा पढ्नु भनेर। अनि एउटा कुराले मलाई फेरि टच भयो कि, अनि त्यो कुरा के हो भनेदेखि यो मत्ती 10:28 पद, तिमीहरूको शरीर र आत्मालाई मार्नेसँग नडराउ, उनीहरूले हामीलाई चोट पुर्याउन सक्छ, तर तिम्रो आत्मा र शरीर दुवैलाई चाहिँ नि नरकमा नाश गर्न सक्नेसँग डराउ। अनि त्यो कुराले फेरि मेरो हृदयमा चाहिँ नि ओहो साँच्चै हो रहेछ, मेरो शरीरलाई पो उहाँले अलिकति यातना दिनुभयो, मलाई अलिक टचर भयो, तर प्रभुले त मेरो आत्मा त सुरक्षित राख्नु भएको छ, यसलाई उहाँहरूले कसैले पनि चोट पुर्याउन सक्दैन, अब म चाहिँ प्रभु मलाई क्षमा गर्नु, अबदेखि म कहिले टर्निङ ब्याक हुन्न भनेर फेरि म निरन्तर जान
2: थाले। म मण्डलीमा आउँदैन है भनेर भन्न जानुभएको, तर उहाँले जुन पद बाइबलको पद लेखेर दिनुभयो पास्टरले, त्यसबाट झन् तपाईँ अभिप्रेरित हुनुभयो
1: एकदमै एकदमै। अनि त्यति बेला म प्रार्थनामा पनि अलिकति बलियो भए है, अनि कुनै पनि समस्याहरू आउँदाखेरि चाहिँ म कुरा टेकेर जहाँ पनि छेलीमा होस्, मातनमा होस्, बैगलमा होस्, अनि कुरा टेकिहाले, प्रभु मलाई बाधा आयो, तपाईँलाई थाहा छ, अब मलाई थाहा छैन भनेर। अब त्यति बेला टिनेजरमा त्यति थाहा पनि हुँदैन होइन, अलिअलि थाहा भएको कुरा प्रभुलाई सेयर गर्थे, अनि त्यसको जवाब छिट्ट आइहाल्थे कि, म यति खुसी हुन्थे कि, अघि पछि त बुवाले चुकु लाउनुहुन्थ्यो, अनि पछि चाहिँ ल तिमी भर्खर आएको रहेछ, जाऊ खाना खान जाऊ भन्नुहुँदाखेरि मलाई यति ऊर्जा मिल्थ्यो नि। यो सबै कुरा मेरो प्रभुले मलाई जवाब दिनुभएको हो, म प्रभुप्रति धेरै कृतज्ञ छु भनेर म उहाँलाई यसको श्रेय परमेश्वरलाई म दिन्छु।
2: अब पछि तपाईँले अघि मलाई सेयर गर्नुभयो अनुसार पछि आमा बुवाहरूले पनि प्रभुलाई तपाईँको माध्यमबाट विश्वास गर्नुभयो भन्नुभयो होइन, तपाईँको जीवन हेरेर उहाँहरूले विश्वास गर्नुभएको हो कि, अथवा अन्य केही कुराले गर्दाखेरि उहाँहरू अब छोरी त गइहालिन् अब हामी पनि जाउँ भन्ने, अथवा रिजन के थियो, कारण चाहिँ के थियो आमाबुवाहरूले विश्वास?
1: कारण चाहिँ नि सुरुमा उहाँहरूलाई पनि त्यो कुरा मन पर्यो परमेश्वरको बारेमा, तर अर्कोतिर चाहिँ समाज पनि छ होइन, थोरै समय अब एक दुई घण्टा हाम्रो घरमा घरेलु संगति हुन्थ्यो, अनि त्यति बेला राम्रै वातावरण हुन्थ्यो, तर बाँकी समय बुवाले चाहिँ अब समाजमा यताउता मानिसहरूसँग पनि घुलमिल हुनुहुन्थ्यो, अनि अब हाम्रो नेवारहरूको गुठीको कुराहरू पनि छन् होइन, अनि त्यो छोड्न नमिल्ने कुराहरू यताउता कुराहरू मरण परण हुँदाखेरि गुठी नै चाहिन्छ भन्ने कुराहरू पनि थियो त्यस कारणले अनि उहाँहरू चाहिँ नि अलिकति फेरि पछि हट्नुभयो तर मेरो एकजना भाइ र दिदी चाहिँ नि उहाँलाई चाहिँ मैले अलिकति प्रभुमा हुर्काउने मौका पाएँ अनि फेरि पछि गएर के भयो भनेदेखि अब फेरि उता हाम्रो दिदी बिनाजुको पनि एउटा छोरी एकदमै बिमारी हुने डेढ वर्ष अथवा एक वर्षको हुँदाखेरि अनि हस्पिटलमा टिचिङ हस्पिटलमा तीन महिना राखेको त्यो नानीलाई अनि पछि आएर फेरि अब धामी चाकरी बैठी धेरै देखाएर बिनाले आफ्नो सबै सम्पत्ति सघाउनु भयो अनि केही सेप लागेन उहाँहरू धेरै निराशमा हुनुहुन्थ्यो अनि उहाँहरूले त्यो कर्मकाण्ड धर्मकर्म गरेको मैले देखिरहेको हेरिरहेको हुन्थे मलाई धेरै माया लाग्थ्यो किनभने परमेश्वरले त्यो कुराहरू कहिले पनि माग्नुहुन्न अनि उहाँले त हामीलाई दिन पाउनु भयो कहिले पनि हामीलाई लिन आउनु भएन भनेर मैले यसरी दिदीलाई मैले सुनाएँ प्रभुको बारेमा पनि अलिकति कुरा मैले सेयरिङ गरेँ अनि छोरीलाई राम्रो भयो भनेदेखि म आउँछु भनेर भन्नुभयो होइन पहिला तपाईँले हेर्नु प्रार्थना म गरिदिन्छु दिदीहरूलाई म बोलाउँछु छोरी निको हुन्छ तपाईँलाई केही हुँदैन किनभने आमाको गर्भमा राख्ने र लिने उहाँलाई मात्रै अधिकार छ भनेर मैले दिदीलाई अलिकति कुरा प्रभुको बारेमा सुनाउने मौका पाएँ र चर्चको दिदीहरूलाई बोलाएर त्यो नानीको लागि हामीले प्रार्थना गर्यौं है त्यो दिपु छोरीको लागि प्रार्थना गर्यौं अनि त्यो नानी त पछि दुई तीन प्रार्थना गर्दाखेरि निको भयो कि अचम्म भयो है अनि मेरो भिनाजुको पनि मनमा धेरै जिज्ञासाले भरिएको मलाई पनि अलिकति कहिले काहीँ गाली गर्नुहुन्थ्यो आमा बुवालाई मनमा पर्ने काम नगर भनेर मलाई सम्झाउनुहुन्थ्यो अनि उहाँ फेरि चाङ्गुको पनि पुजारी हुनुहुन्थ्यो अनि पछि आएर जुन त्यो काम आश्चर्य कर्म देख्नु भएपछि उहाँको मनमा ओहो मैले यत्रो गरे बीसको उन्नाइस भएन तर मेरो साली र चर्चको दिदी बहिनी आएर यसरी प्रार्थना गर्दा चाहिँ नि मेरो छोरी निको भयो केही न केही छ भनेर चाहिँ उहाँले चाहिँ पछि विरोध गर्न भनौँ न यताउता नजाऊ भन्न छोड्नु भयो तर बिस्तारै आफै उहाँ आउनुभयो
2: उहाँहरू सबै
1: परिवारले हजुर परिवारै आउनुभयो अनि एउटा छोरा एउटा छोरी अनि दिदी बहिना अनि उहाँहरू त्यो पुजारीको पद सबै छोडेर अनि प्रभुमा आउनुभयो अहिले उहाँहरू चाहिँ एल्डरको काम गर्नुहुन्छ मण्डलीमा है अनि आफूलाई पनि धेरै गर्व लाग्छ होइन अनि यो त भयो अब त्यति बेलाको कुरा अनि मेरो चाहिँ त्यति बेला भनौँ न अब मण्डलीको जुन कुरा छ अनि परिवारको पनि थियो त्यो फेस गर्नलाई गाह्रो भएर म विवाह गरेँ है मैले चाहिँ
2: कति सालमा विवाह गर्नुभयो तपाईँ
1: मैले चाहिँ 52 सालमा
2: ए हजुर हजुर
1: 52 सालमा विवाह गरेँ अनि त्यसमा पनि अलिकति अब तपाईँलाई भन्नुपर्दाखेरि के छ भनेदेखि मेरो एउटा साथी थियो यहाँ भक्तपुरको त्यो साथी चाहिँ टिभीले धेरै ग्रसित अनि त्यो टिभीले जुन उहाँ बित्नुभयो अनि त्यो उहाँसँग चाहिँ नि मैले प्रार्थना गर्नको लागि मेरो साइली दिदीलाई पठाउँथे म पाटनदेखि आउनुपर्ने भएर गाह्रो भयो अनि त्यो दिदीलाई पठाउँथे प्रार्थना गर्न जानु म पनि आउँछु भनेर पछि त्यो नानी चाहिँ बित्नुभयो मेरो साथी मभन्दा जुनियर नै थियो अनि अब हामीलाई थाहा थिएन त्यति बेला टिभी चाहिँ एउटा सर्वारोग भनेर है अनि दिदी चाहिँ नि दिदीलाई पनि छोयो कि त्यो टिभीले अनि दिदीले चाहिँ खासै अब त्यो औषधि खान सक्नु भएन त्यो डोज अलिक कडाहरू भएको रहेछ अनि पछि दिदी चाहिँ एक्सपायर हुनुभयो अनि फेरि भाइलाई भयो मेरो भाइ अनि उहाँहरू यङ हुनुहुन्थ्यो हजुर जस्तै अनि उहाँलाई पनि टिभी भयो अनि उहाँ पनि भित्नुभयो है अनि उहाँलाई हेरचाह गर्दै अनि हस्पिटल लाने क्रममा म पनि भएँ धेरै गाह्रो भयो त्यति बेला अनि त्यसै हामी चाहिँ त्यति बेला भक्तपुर आइसकेका थियौँ हजुर उहाँलाई हस्पिटल लाने यताउता क्रम गर्ने बेलामा म पनि टिभीले थलिएँ है त्यसपछि आएर म यहाँ भक्तपुरमै थिएँ म मेरो सानो ठुलो छोरी चाहिँ नि त्यस्तै 6-7 वर्षको समथिङ थियो अनि आफ्नो श्रीमानलाई छोरीलाई छोडेर म माइतीमा अनि भाइहरूलाई यताउता लग्ने क्रममा भाइ पनि एक्सपायर हुनुभयो अनि म पनि थलिएँ त्यस्तै 6 महिना कन्टिन्यू औषधि खाएँ टिभीको अनि त्यो फेलर भयो त्यो औषधले काम गरेन अनि फेरि अर्को औषधि खानुपर्छ भनेर डाक्टर साहेबले भन्नुभयो अनि त्यति बेला हाम्रो कजन पनि थियो अनि उहाँले मलाई धेरै केयर गर्नुभयो बुहारी हेर तिमीले कन्टिन्यू औषधि खानुपर्छ केही हुँदैन भनेर उहाँले धेरै हौसला दिनुहुन्थ्यो हामीलाई धेरै हौसला दिनुहुन्थ्यो यो तपाईँको एमडीआर भनेको धेरै हाई डोजको औषधि हो अनि दिनमा एउटा सुई लिने मैले 1000 जति सुई लिएँ अनि दिनमा 25 त के औषधि खानुपर्छ एउटाको तपाईँको 500 mg त्यो औषधले मलाई यति गाह्रो बनाउँथ्यो कि म 1-1.5 वर्ष बेड रेस्ट गरेँ रगत धेरै सार्ने धेरै गाह्रो अनि श्रीमानलाई पनि अब भनौँ न मैले गर्दा उहाँलाई पनि गाह्रो अनि प्रभुसँग म धेरै प्रार्थना गर्थेँ तर दिनभरि चर्चको अगुवाहरू आउनुहुन्थ्यो घरमा प्रार्थना गर्न र विश्वासीहरू पनि कन्टिन्यू उहाँहरू आएर मेरो लागि प्रार्थना गर्नुहुन्थ्यो अनि प्रार्थना गर्ने क्रम भइरह्यो जारी भयो र बीचमा त्यस्तै 12-13 महिनापछि चाहिँ मेरो शरीरमा पुरा साइड इफेक्ट भयो त्यो औषधि मैले छोड्नै पर्यो किनभनेदेखि खानै सकेन कि अनि डक्टरले चाहिँ मलाई फोन गरेर त्यहाँ टाइममा उहाँले फोन गर्नुहुन्थ्यो तिमीले औषधि नछोड कन्टिन्यू गर्नुपर्छ यो औषधि छोड्यो भने तिमीलाई गाह्रो हुन्छ भनेर मेरो श्रीमानलाई भन्नुहुन्थ्यो. अनि श्रीमानले मलाई चाहिँ जसरी भए पनि मायाले उहाँले खुवाउने त कोसिस गर्नुभयो तर खान सकिनँ मैले. अनि मेरो वेट पनि बढ्दै गयो कि सुनिने बढ्दै गयो बढ्दै गयो. म डिप्रेसनमा पनि गएँ कि धेरै गाह्रो भयो. अनि म दिनभरि त हाँसेरै बस्थेँ किनभने त्यति बेला अब चर्चको विश्वासीहरू आफ्नो त मान्छेहरू भेटघाट गर्न आउनुहुन्थ्यो अनि उहाँहरूसँग आफ्नो कुरा म त्यति सेयर गर्न सक्ने अवस्था थिएन. अनि म राति भएपछि अयुबको पुस्तक पढ्थेँ. म प्रभु अयुब त यति धर्मी थियो तर म त धेरै पापी छु. मैले केही पनि तपाईँको निम्ति गरेको छैन. मैले आफ्नो पेटको निम्ति गरेँ तर तपाईँको निम्ति केही गरेको छैन. त्यसकारण मलाई एउटा मौका दिनुहोस् भनेर उहाँसँग म बातचित गर्थेँ परमेश्वरसँग. धेरै गाह्रो भयो धेरै गाह्रो भयो. अनि एउटा भनौँ न सैतानले लिन आएको जस्तो मलाई त्यो फिल भयो कि त्यो कफन बक्समा सुटाउने त्यस्तो त्यस्तो धेरै मलाई ऊ भयो. एकदम गाह्रो म एकदम कामेँ. अनि मण्डलीको अगुवाहरू आएर प्रार्थना गरिदिनु भयो. रातिको समय थियो त्यो. म कराएँ चिच्याएँ मलाई लिन आयो म जान्न तर मलाई प्रार्थना गर्नुपर्छ सबैसँग भेट गरेर जान्छु त्यतिकै जान्दिनँ भनेर म आफ्नो विश्वासमा अडिग भएँ. अनि त्यसपछि आएर चर्चको अगुवाहरू आएर प्रार्थना गर्नुभयो. श्रीमान पनि सँगै हुनुहुन्थ्यो. उहाँले धेरै मलाई सपोर्ट गर्नुभयो त्यति बेला. छोरीले पनि सानै थिए तर धेरै बुझ्ने. अनि पछि आएर एकछिनमा प्रभुसँग म बातचित गरेँ. प्रभु मलाई छुनुहोस् भनेर म प्रार्थनामा थिएँ. अचम्म लाग्यो उहाँले मलाई छुनुभयो. अनि एक प्रकारको यति आनन्द आयो अनि मलाई उहाँले भजन गाउनलाई सहायता गर्नुभयो. मैले त्यो भजन गाएपछि मलाई यति आनन्द भयो. त्यो आनन्द चाहिँ मैले ममा भएको त्यो रोगहरू छ भन्ने कुरा पनि मलाई त्यो फिल भएन. सबै बिर्सेँ. त्यो आनन्दको क्षण मैले कसैसँग पनि मैले तुलना गर्न सकिनँ. अनि त्यो बिस्तारै मैले त्यो औषधि त्यो जुन अब मान्छेले त भन्छ नि टिभीको औषधि छोड्यो भने कि बाँच्दैन. तर मेरो साधारण प्रकारको टिभीको औषधि पनि थिएन. त्यो एमडीआरको धेरै हाई डोजको थियो. अनि पछि आएर म प्रभुसँग कुरा टेक्दै प्रार्थना गर्दै फेरि थाइरोइड त्यति बेला थाइरोइड पनि भयो मलाई. अनि यहाँदेखि त्यो समयमा जान्थे अब त्यो रिपोर्ट आउनलाई किनभने यो थाइरोइड यहाँ भक्तपुरमा कहीँ पनि थिएन. त्यही जानु पर्थ्यो. अनि 3 हप्ता 2 हप्तापछि त्यो रिपोर्ट आउँथ्यो. अनि म उपवाससहित त्यो रिपोर्ट लिन जान अगाडि बाटोभरि घरदेखि बाटोसम्म म हस्पिटलसम्म मनमनै रुँदै कराउँदै मान्छेले सोध्छ होला त्यति बेला मलाई यो आइमाई पागल भयो किनभने मेरो आँखाबाट आँसु थामेको थिएन. अनि पछि प्रभु रिपोर्ट चाहिँ नेगेटिभ आओस् भनेर मैले प्रार्थना गरेँ. अब डाक्टरले भन्थ्यो अब यो थाइरोइड पनि जिन्दगीभर खानुपर्छ. अनि पछि आएर त्यो रिपोर्ट सबै नर्मल आयो कि. अनि मैले प्रभुलाई धन्यवाद दिएँ है. अनि यति धेरै मिराकलको कामले उहाँले गर्नुभएको थियो. अनि डक्टरले पनि तिमीले औषधि नछोड है. अनि अब नानीहरू पनि हुँदैन भनेर मेरो श्रीमानलाई भन्नुभयो. अनि चिन्ता नगर हेर अब आफ्नो श्रीमती छोरा छोरीहरू छ तिमी आफ्नो श्रीमतीलाई केयर गर उसले माहिरको कुरा दिनु किनभने उहाँले आशा मारेको थियो मलाई. अब तिमी
2: परिवारले नै आशा मारिसक्नु.
1: हजुर हजुर अब त्यो त एकदमै अब मलाई भेट्न आउने मानिसहरूले पनि अब फलानु मेरो कजन चाहिँ नि बित्छ अब यो छोरी एक्लो हुन्छ यसलाई धेरै माया गर्नुपर्छ भनेर त्यो रूम पछाडि उहाँहरू बसेर रुनुहुन्थ्यो. तर म सबै सुन्थेँ कि सुनेर पनि नसुनेको जस्तै गरेर बस्थे किनभने म त्यति बेला अब रुने अवस्थाय नै थिएन. मैले उहाँलाई अलिकति म हाँसेर भए पनि उहाँलाई देखाउनुपर्छ भनेर नि अनि टुटेको थियो परिवार सबै. अनि त्यसपछि राति चाहिँ खुब रुन्थेँ म. 1-1.5 वर्ष जति मेरो रुने क्रम चाहिँ जारी नै भयो. तर उहाँले मलाई छुनुभयो. अनि जब उहाँले मलाई छुनुभयो नि म हिँड्न सकेँ मानिसहरूसँग कुरा गर्न सकेँ. अनि जब म बाहिर जान्छु नि तब मान्छेले मलाई तोलाएर मतलब ढेद भएर एकदम भनौँ न एक तक लगाएर ल फलानु मान्छे अब मर्छ होला है त्यो सोचको मान्छेहरू पनि मैले धेरै देखेँ कि धेरै देखेँ. अनि तर म प्रभुलाई यति धन्यवाद दिन्छु कि जन्म र मरण भनेको उहाँ सार्वभौम सर्वशक्तिमान सर्वदयालु परमेश्वरको हातमा यीशु ख्रीष्टको हातमा मात्र छ भन्ने कुराहरू मलाई थाहा थियो. अनि त्यो निश्चयता लिएर नै आज मैले त्यो जीवन पाएँ. म त्यसकारण प्रभुलाई धेरै धन्यवाद दिन्छु.
2: तपाईँलाई पछि त्यो सबै त्यो भनौँ न रोगको त्यो बन्धनबाट तपाईँ छुटकारा हुनुभयो.
1: हजुर
2: एकदमै हजुरको कुरा सुन्दाखेरि म आफै पनि निकै नै आशिषित महसुस गरिरहेको छु. निकै कठिन परिस्थितिबाट गुज्रिनु भएको रहेछ. परिवारको त्यो दुःख परिवारमा जुन शोकको घडी थियो त्यसमाथि आफू पनि त्यसमा रहँदाखेरि र सबै परिवारले आशा मारिसकेपछि तर परमेश्वरले चाहिँ उठाउनु भयो. परमेश्वरले तपाईँलाई त्यो मृत्युबाट पनि तपाईँले मृत्यु को सामना गरेर अझै तपाईँले भनौँ न जीवन नयाँ जीवन पाउनुभयो. होइन निकै नै खुसी छु हजुरसँग अहिले म बातचित गर्न पाउँदाखेरि. धेरैजनाले भन्छन् नि अब परमेश्वरलाई विश्वास गरिसकेपछि सबै कुराहरू असल हुँदाखेरि के सबै कुराहरू जीवनमा फलिफाप हुने कुराहरू जीवनमा आशिषको कुराहरू आउँदाखेरि चाहिँ अनि परमेश्वर हुनुहुन्छ है मेरो साथमा अथवा परमेश्वरले मलाई राम्रो गर्नुभयो परमेश्वर हुनुहुन्छ भन्ने कुराको भान हुन्छ. तर तपाईँ त अघि भन्नुभए अनुसार संघर्षको समयमा तपाईँको जीवनमा वज्रपातहरू आइरहँदाखेरि पनि तपाईँले विश्वासलाई छोड्नु भएन परमेश्वरलाई त्याग्नु भएन निरन्तर प्रार्थना गरिरहनु भयो पक्कै पनि त्यो कुरा चाहिँ निकै नै आशिषको कुरा हो होइन म्याम. त्यो बेलाको घडीलाई कसरी सम्झिनुहुन्छ सबै कुरा हुँदाखेरि मात्रै कि अथवा गाह्रो अप्ठ्यारो परिस्थितिमा पनि प्रभु हुनुहुन्छ भन्ने कुराको विश्वास भित्रैबाट आयो तपाईँलाई?
1: हजुर हजुर हजुर.
2: त्यो समयपछि तपाईँ जब मण्डलीमा फेरि अब फर्किनु भयो अनि आफ्नो जीवनलाई तपाईँले परमेश्वरको सेवामा अब समर्पण गर्नुभयो होइन त्यसपछि अहिलेको समय चाहिँ के छ तपाईँले कसरी मण्डलीमा सेवा पुर्याइरहनु भएको छ अनि कुन कुराले बढी प्रेरित गर्छ तपाईँलाई?
1: मलाई चाहिँ अब परमेश्वरको सुसमाचार जुन मैले पाएको छु परमेश्वरको वचन हुन त मलाई कसैले अब त्यति बेला मैले जुन ट्र्याक्सबाट मैले परमेश्वरलाई पाएँ तर आफूले अब त्यो कुरा पढेर परमेश्वरको वचन हेरेर अरूलाई त्यो सुनाउन पाउनु चाहिँ नि मेरो लागि धेरै गौरवको कुरा हो. त्यो चाहिँ हामीले मानिसहरूलाई दिनै पर्छ किनभने परमेश्वरले मानिसहरूलाई कहिले पनि पक्षपात गर्नुहुन्न. उहाँ चाहिँ सबैका परमेश्वर हुनुहुन्छ. त्यसकारण ती मानिसहरूले पनि जसरी मैले परमेश्वरलाई पाएँ उहाँहरूले पनि पाउन् भन्ने हेतुले चाहिँ नि मैले चाहिँ नि अब आफूले सकेको परमेश्वरको बारेमा अरूलाई बताएर सुनाएर अनि प्रभुमा अब सकेसम्म प्रभु चिनाउने काम चाहिँ म आफ्नो सकेको आफूले सकेको चाहिँ गरिरहेको छु.
2: जसरी तपाईँलाई परमेश्वरले नयाँ जीवन दिनुभयो त्यो मृत्युबाट फेरि अझै त्यो एउटा नयाँ जीवन तपाईँले प्राप्त गर्नुभयो अब चाहिँ मेरो जीवन म परमेश्वरको लागि समर्पण गर्छु भन्ने प्रतिज्ञा तपाईँले?
1: हजुर.
2: अब चाहिँ यो समयसम्म जति सेवागाईमा तपाईँ होमिनु भएको छ एउटा मण्डलीमा सेवागाई गरिरहनु भएको छ कतिपय कठिनाईको परिस्थितिहरू पनि आउँछन् होला होइन हरेक कुराहरू ती कुराहरूको सामना कसरी गर्दै हुनुहुन्छ?
1: अब कठिनाई परिस्थितिहरू त अवश्यली आउँछ नै होइन अब आउँदैन भन्न मिल्दैन. हामी शरीरमा छौं संसारमा छौं तर त्यो कुरा हामीले समाधान गर्न सक्दैनौ. हामीले चाहिँ नि परमेश्वरको चरणमा हामीले राख्नुपर्छ अनि जुन कुरा त्यो कुरा मैले पहिलादेखि नै राख्दै पनि आएको छु र त्यसको समाधान परमेश्वरले नै गर्नुहुन्छ. हामीले त सिर्फ उहाँको वेदीमा लाने हो अनि उहाँलाई सुनाउने हो बाँकी काम परमेश्वरले गर्नुहुन्छ.
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ. त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349.
1: हामीले चाहिँ नि परमेश्वरको चरणमा हामीले राख्नुपर्छ अनि जुन कुरा त्यो कुरा मैले पहिलादेखि नै राख्दै पनि आएको छु र त्यसको समाधान परमेश्वरले नै गर्नुहुन्छ. हामीले त सिर्फ उहाँको वेदीमा लाने हो अनि उहाँलाई सुनाउने.

0: 2011 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
6: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
7: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
7: पाइरस फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
6: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
7: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01-5236-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
7: बुढा आज इन्टरभ्यू थियो के भयो त
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
7: होइन के भन्छ कसरी नि
8: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9851063802 9851063802
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

0: अगाडि श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली फेसबुक .com मार्फत पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। यसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एलआरएन 99.1 MHz पनि तपाईँहरू प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आजको दिनमा नेपाली बहसको विशेष श्रृंखलामा तपाईहरूसँग आज हामी जानकारी गराउन चाहन्छौ। अहिले फेरि नेपालमा कम्युनिष्ट एकताको एउटा लहर शुरूआत हुन खोजिरहेको छ। वामपन्थी एकतालाई फागुन 21 गतेको निर्वाचनबाट पानी भन्न पनि नपाइसकेपछि फेरि वामपन्थी एकता शुरू भइसक्न थालिसकेको छ। कम्युनिष्टहरूले एकता गर्न थालेका छन्, फेरि सहकार्य गर्न थालेका छन्। आउँदो स्थानीय तहको र प्रदेशको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ़ने गरी जुन किसिमको छलफल र बहस भइरहेको छ, अब यसले नेपाल र नेपालीहरूको जगलाई हँसाएको छ। साँच्चै अब वामपन्थी एकता, फेरि पुराना राजनीतिक दलको एकता, के का लागि एकता, किन एकता, 2074 भएको एकता के भयो, लगायतका धेरै प्रश्नहरू चाहिँ यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ, हामी चर्चा गर्न चाहन्छौ। आजको दिनमा अहिलेको अवस्थामा कमजोर भइसकेपछि गरिने एकताले खास उपलब्धि के हासिल गर्न सक्छ? यो अहिलेको एकताले केही उपलब्धि हासिल गर्ने हो? नेपालीहरूले, नेपाली नागरिकहरूले, आम नेता कार्यकर्ताहरूले अहिलेको एकतालाई साँच्चै सुदृढ एकताका रूपमा अवलम्बन गर्न सक्छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। एकता कसका लागि, के का लागि, व्यक्तिका लागि एकता अब सम्भव छ त? अब फेरि नेता कार्यकर्ताहरूलाई, नागरिकहरूलाई झुक्याउन सकिन्छ त? अहिलेको नेपाली बहस आजको दिनमा नै विषयमा केन्द्रित पनि रहनेछ, किनभने अहिलेको अवस्थामा फेरि वामपन्थी दलहरू र अहिलेका पुराना राजनीतिक घटकहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। आज मात्र एउटा कार्यक्रम छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जलनाथ खनाल, उपेन्द्र यादव लगायतका नेताहरू एउटै मञ्च शेयर गर्ने तयारीमा हुनुहुन्छ। र अहिलेको अवस्थामा यो एकताको सार्थकता के हो, नेकपा एमाले र प्रचण्ड अर्थात केपी ओली र प्रचण्ड बीचको एकताको सन्देश के हो, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। श्रोता, पुराना राजनीतिक दलहरूको आक्रमणीयता र पुराना राजनीतिक दलहरूको विरासतलाई तोडेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको आफ्नो वर्चस्व कायम गरेको छ, जनताले उसलाई जुन किसिमले पत्याएका छन्, नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढंगले विश्वास गरेका छन्, यो सँगसँगै देशको विकास र समृद्धि पनि सँगसँगै जोड़िएको छ। अब विकास हुनुपर्छ, अब देशमा चाहिँ हरेक क्षेत्रको सुधार हुनुपर्दछ। आज यिनै विषयमा पनि निकै ठूलो चर्चा र परिचर्चा हुन थालेको छ। आजको नेपाली बहसमा हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। सकसमा किसानहरू छन्, बढ्दो लागत छ, खडेरीको जोखिम छ, अहिलेको अवस्थामा समयमा मल र बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रिकीकरण बढेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको किसानहरूको गुनासो छ। आदरणीय श्रोता, कुल ग्राह्य उत्पादन कृषि क्षेत्रको योगदान 24% छ। कुल ग्राह्य उत्पादनमा धान बालीको योगदान 11.30% छ। कृषि क्षेत्रमा आश्रित जनसंख्या 60% छ। अझै पनि कुल रोजगारीमा कृषि क्षेत्रको हिस्सा 62% अघेटेको छ। अहिलेको अवस्थामा समयमा मल नपाउने यो एउटा रोग बनेको छ। अहिलेको सरकारले समयमा मल दिने, समयमा बिउ दिने जुन ढंगले नारा अगाडि सारेको थियो, त्यो नारा पूरा हुन सकिरहेको छैन। सरकार किसानको मलबिउतर्फ ध्यान दिन सकिरहेको छैन, तर सुकुम्बासीतर्फ ध्यान दिएको छ। बस्तीहरू भत्काएको छ, सुकुम्बासीका तितर बितर पारेको छ, सुकुम्बासीको बिल्ली बाघ पारेको छ, सुकुम्बासी अहिले रोइरहेका छन्। सुकुम्बासीहरूले अहिले भनिरहेका छन्, आदरणीय श्रोता, हामीलाई बस्न देऊ, हाम्रो पनि यो भूमि हो, यो नेपालको भूमिमा, यो जमीनमा हामीलाई पनि एक ठाउँमा एक किनारमा बस्न देऊ, उनीहरूले भनिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले भर्खरै मात्र सम्पन्न महाधिवेशनले जुन किसिमको पार्टीलाई बलियो बनाएर अगाडि लैजाने र पार्टीको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई वैधानिक रूपमा मान्यता दिएको छ, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई बलियो त बनाउँदैछ, तर यो जनताको पक्षमा छ कि छैन, नागरिकको पक्षमा छ कि छैन? राष्ट्रिय स्वतन्त्र पार्टी एउटा सबैको, देशको एउटा पार्टी भन्न सक्छ कि सक्दैन? सबै वर्ग, जात, जाति, लिङ्ग, उत्पीडन, क्षेत्रको पार्टी बन्न सक्छ कि सक्दैन। आजको नेपाली बहस त्यतातर्फ पनि केन्द्रित रहनेछ। कुनै पनि नागरिकलाई रुवाउन पाउँदैन, कुनै पनि नागरिकका आँखा अभानु बनाउनुपर्छ, कुनै पनि नागरिकलाई धपाउने होइन, लखेट्ने होइन, कुनै पनि नागरिकलाई लखेट्नुभन्दा अगाडि उसको व्यवस्थापन गर्नुपर्छ। विश्वका धेरै देशहरू छन्, हरेक देशमा फुटपाथ छ, तपाईँले देखिरहनु भएको छ। अहिले फुटपाथका दाममा नगरपालिकाहरूले हिजोदेखि बालेन्द्र शाह काठमाडौँ महानगरपालिकामा आइसके पछाडिदेखि चाहिँ नागरिकहरूलाई यति पीड़ा दियो, यति अप्ठ्यारो परिस्थिति सृजना गरिएको थियो, उनीहरूलाई व्यवस्थापन गरिएन, उनीहरूलाई धपाउने, लखेट्ने, खेदाउने, थर्काउने, धम्क्याउने बाहेकहरू काम गरिएन। किनभने फुटपाथको व्यवस्थापन हुनुपर्दछ, हरेक राष्ट्रमा फुटपाथहरू हुन्छन्। फुटपाथबाट जनजीविका चलाउने आफ्नो छोरा छोरी लालाबाला पाल्नेहरूको संख्या पनि उत्तिकै छ विश्वमा। त्यसैले गर्दाखेरि यसलाई व्यवस्थापन गर्ने हो, यसलाई निर्मूल गर्ने होइन, यसलाई नियन्त्रण गर्न सकिँदैन, किनभने त्यसले अर्को आन्दोलन जन्माउँछ, त्यसले अर्को आँधीबेरी जन्माउँछ। यो देशमा धेरै ठूला शासकहरू आए, धेरै ठूला जंगबहादुर राणादेखि लिएर आजसम्म राष्ट्र राजाका कालसम्मका शासकहरू विलय भएर गएका छन्। लामो समय जानु पर्दैन, तपाईँहरूलाई थाहा छ। अहिले भारतको भाजपा जुन ढंगले जनताका माझमा छ, त्यहाँ पनि कग्रोच युवाहरूको समूह चाहिँ अगाडि आइसकेको एउटा स्थिति छ। तपाईँहरूलाई थाहा छ, कोमिङताङ हुँदै होइन, माओ सेतुङ हुँदै सी जिनपिङसम्म आइपुग्दाखेरि दान साओपिङ कोमिङताङ होइन, अहिलेको अवस्थामा चाहिँ कोमिङताङ भन्ने एउटा निकै ठूलो बलियो पार्टी थियो चीनको, तर आज कोमिङताङ अलिअलि बासित त्यसका ताइवानतिर देखिन्छन्, अहिले उ बलियो छैन। आज त किनभने उसले चाहिँ जनताको पक्षमा राम्रो काम गर्न सकेन। राष्ट्रिय प्रजा परिषद नेपालकै कुरा गर्नुहोस्, आज चाहिँ कुन अवस्थामा छ भन्दा हरेक कालखण्डमा जनताको पक्षमा राम्रो काम गर्न सकिएन भने अप्ठ्यारो हुन्छ। आज वामपन्थी एकताको नारा दिएर फेरि एकपटक दलहरू एउटै मञ्च तयार गर्दैछन्। यसको उपाध्ययता के हो, यसको वास्तविकता के हो, अब के गर्न खोजिएको हो, आजको नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-55-72-555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल। के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: रेडियो बिहानी 97.6 MHz
0: यतिकै हाम्रो भेषमा पूर्व प्रधान एवं जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ। उपेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ, यहाँलाई हार्दिक स्वागत छ नेपाली बहसमा।
5: धन्यवाद।
0: अब आज फेरि एकपटक वामपन्थी एकता एवं सहकार्य पुराना राजनीतिक दलहरू एउटै मञ्च सेयर गर्दै हुनुहुन्छ। तपाईँ पनि त्यहाँ आजको मञ्चमा तपाईँको पनि उपस्थिति रहने विषय आयो। यो सहकार्य यो के का लागि अहिले यो अवस्थामा?
5: अब पहिलो त मेरो त्यहाँ उपस्थिति आज हुन नसक्ने हो, म बाहिर छु,
0: खबर तपाईँले आथ्यो।
5: दोस्रो कुरा के भन्दाखेरि, अब कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा बाँडिएका छन्, जसले गर्दा कम्युनिस्ट आन्दोलन कमजोर भयो, उहाँहरूको ठम्याइ छ। र त्यसकारणले चाहिँ के हो भन्दाखेरि, वाम एकता हुन सक्यो भने बलियो हुन्छ र प्रतिरोध गर्ने क्षमता बढ्छ भन्ने लागेको हुन सक्छ।
0: यहाँलाई खबर थियो उहाँ उपस्थितिका लागि प्रज्ञा भवनमा?
5: म बाहिर छु, म काममा।
0: तपाईँहरूको प्रतिनिधि जान्छ त्यहाँ जसभाबाट?
5: अब त्यहाँ हेरौँ, अहिले टाइम छ,
0: अहिलेसम्म केही छलफल भएको छैन पार्टी प्रतिनिधि जाने विषयमा।
5: तर
0: अब यो वामपन्थी एकता, यो सहकार्य आफू कमजोर भइसकेपछि फागुन 21 को निर्वाचनमा या भन्न नपाइसके पछाडिको सहकार्य हो कि अब जनता पत्याउला नि यो विषयमा? उपेन्द्रजी,
5: होइन, अब यसको जवाब त के अरे भन्दाखेरि कम्युनिस्टहरूले दिने हो, हामी त समाजवादी पार्टी। तर कुरा के हो भन्दाखेरि, एउटा सामान्य कुरा, जब राजनीतिक दलहरू कमजोर हुन्छन्, जब मुलुक संकटमा पर्छन्, मिल्ने नै त्यति बेला हो नि।
0: तर पटक पटक मिलेका पनि छन्,
5: होइन, मिलेका पनि छन्, टुटेका पनि छन्, फेरि जितेका पनि छन्, फेरि टुटेका पनि छन्। नेपालमा कम्युनिष्ट पार्टीहरू मात्रै होइन, करिब करिब सबै पार्टीहरू नेपालमा कुट्ने, जुट्ने, फुट्ने यो चरणबाट गुज्रिरहेको छ। मुलुकको राजनीतिक दलहरू नै संस्थागत भइ नसकेको अवस्था, संस्थागतमा भने संस्थागत रूपले स्थापित भएर एउटा सिस्टममा अगाडि बढ्दा अप्ठ्याराहरू फेस गरिरहेको अवस्था हो नि अहिले नेपालको।
0: तर नेपालका कम्युनिष्टहरूलाई पनि त जनताले एकपटक त दुईटै नजिकै मत पनि दिए, होइन, 74 सालमा राम्रै अगाडि आयो,
5: होइन। त त्यहाँ मेरो अलिकति धारणा फरक छ, नेपालमा कम्युनिष्ट पार्टी त छन्, है, मार्क्सवाद लेनिनवाद भने पनि छन्, हथौडा झण्डा बोक्या पनि छन्, तर विचार चरित्र व्यवहारमा नेपालमा कम्युनिष्ट पार्टी नै छैन, कम्युनिष्टहरू नै छैन। कम्युनिष्ट र काङ्ग्रेसमा के फरक छ? नेपालका कम्युनिष्टहरू अरू दुनियाँका कम्युनिष्टहरूभन्दा निकै फरक छन्।
0: भनेपछि नेपालमा कम्युनिष्टहरू छैनन्, यो कम्युनिष्टको खोल मात्रै होइन,
5: कम्युनिष्ट पार्टी छन्, तर कम्युनिष्ट विचार, कम्युनिष्ट चरित्र, कम्युनिष्ट आदर्श चाहिँ पोलेर खाइसकेका छन्
0: अहिलेको अवस्थामा। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू चाहिँ कम्युनिष्ट मान्न सकिँदैन उहाँहरूले,
5: होइन? कम्युनिष्ट तपाईँहरू देख्नु भएको छ, उहाँहरूमा कम्युनिष्ट आदर्श, कम्युनिष्ट चरित्र, कम्युनिष्ट सिद्धान्त, कम्युनिष्टको आवरणभित्र चाहिँ के छ भन्दाखेरि, एक खालको मलाई भन्नुहुन्छ भने राजनीतिक अवसरवादीता बाहेक केही देख्दिनँ। कम्युनिष्टहरू त वास्तवमा सर्वहाराका लागि, किसान मजदुरका हितका लागि लड्ने पार्टी हो, भ्रष्टाचार चाहिँ के छ निर्मूल गर्ने पार्टी हो, जातीय भेदभाव अन्त्य गर्ने पार्टी हो, वर्गीय शोषण उत्पीडन अन्त्य गर्ने पार्टी हो, त्यो दिशामा काम गरेको नेपाली कम्युनिस्टहरूलाई देख्नु भएको छ।
0: त्यो दिशामा त एकदमै कम छन्, किनभने दस वर्ष सशस्त्र द्वन्द पछाडिका चाहिँ विलासिताका अवस्था हेर्ने हो भने त कम्युनिस्ट हुन् कि के हो भन्ने कुरा चाहिँ छुट्याउनै गाह्रो छ नि त यो देशमा त।
5: मैले त पार्लियामेन्टमा एकचोटि भनेको थिएँ नेपालमा कम्युनिस्टहरू होइन कम्युनिस्टहरू छ, मेरो पनि मात्रै मान्यता होइन, यो अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको पनि मान्यता हो। विभिन्न देशका कम्युनिस्ट पार्टीहरूले पनि नेपालको कम्युनिस्टहरूलाई त्यसरी नै हेरेका छन्।
0: अब यो अहिलेको यो एकता वा चाहिँ यो सहकार्य भनेको स्थानीय तह र प्रदेश निर्वाचनमा मिलेर जाने बाहेकको चाहिँ यसको खासै उपलब्धि छैन, त्यसो भए तपाईँ त्यही भएर जान्न खोज्नु भएको होइन?
5: होइन, म त के भन्छु भन्दाखेरि कम्युनिस्ट पार्टीहरू मिलेर, कम्युनिस्ट नामकै पार्टीहरू भए पनि मिलेर एउटा पार्टी बनाउनु
0: ए
5: र एउटा चाहिँ के छ भन्दाखेरि सके कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु, श्रमजीवी वर्गको हितमा काम गर्नु, विभेदमा पारिएका जनताहरूको हितमा काम गर्नु, असमानता र उत्पीडनलाई अन्त्य गर्ने तर्फ लागौं, मुलुकलाई विकास समृद्धि र सामाजिक न्यायतिर लैजानु। तर यो टुक्रिएर टुक्री टुक्री गरेर त केही हुँदैन, होइन, त्यो बरु एकता हुनु राम्रो हो,
0: राम्रो तपाईँहरू पनि सहभागी हुनुहुन्छ होइन त्यस्तो हो भने।
5: अब हाम्रो चाहिँ के छ भने शुभकामना त मिल्नुहोस् भन्ने नहो, हामीले
0: तपाईँहरूको सहभागिता
5: कम्युनिस्ट आन्दोलन भन्दा बाहिरका हामी हौ,
0: तपाईँहरूको सहकार्य हुन सक्छ एकता हुन सक्दैन त्यसो भए।
5: अब मुद्दाहरूमा चाहिँ के छ भन्दाखेरि सहकार्य भएरै आएका छन्।
0: अब कम्युनिस्टहरूलाई नेपाली जनताले साथ दिन्छन्, नेपाली जनताले एकपटक फेरि पत्याउँछन् भन्ने कुराको आज राख्नुहुन्छ तपाईँले भरोसा छ त्यो?
5: अब त्यो कुरा उहाँहरू कसरी प्रस्तुत हुन्छ त्यसमा छन्, पत्याएका त हुन् नि कम्युनिस्टहरूलाई। आज भनौँ न बहुदलीय व्यवस्था स्थापना भएको झन्डै 34-35 वर्ष भइसक्यो, यो 34 वर्षमा लामो समय शासन गर्ने त काङ्ग्रेस कम्युनिस्टै नै हो मुलुकमा, जनताले त पत्याएकै हुन्। तर 34 वर्षमा 30 प्रधानमन्त्री फेरे, 30 सरकार बदले, त्यही नै गुनासो हो जनताको, डेलिभरी दिन सकेन भन्ने गुनासो न हो। अब यी गुनासाहरूलाई सम्झिएर, जनताको भावनालाई सम्झिएर रूपान्तरित भएर जाने हो भने नेपाली जनता हुन् मौका दिन सक्छन्, पत्याउन पनि सक्छ।
0: होइन यादवजी, अब एउटा कुरा मैले खासमा के जान्न खोजेको थिएँ भने तपाईँहरू चाहिँ त्यहाँ जानुहुन्छ कि हुँदैन, तपाईँहरूको ऐक्यबद्धता हुन्छ कि हुँदैन, तपाईँहरूको सहकार्य छ कि छैन उहाँहरूसँग भन्न बुझेको थिएँ। अहिलेसम्म तपाईँले निर्णय नै गर्न सक्नु भएको छैन त्यसो भए जाने नजाने
5: भन्दाखेरि। अब म बाहिर छु,
0: किन धेरै नेपालीहरूले सुनिरहनु भएको छ होइन यो बहस चाहिँ देशभरका नेपाली।
5: काठमाडौँभन्दा बाहिर छु, काठमाडौँमा भएको भए म जान्थे तर काठमाडौँभन्दा बाहिर छ।
0: होइन, तपाईँको इच्छा शक्ति भएको भए त नेपालभित्रै भए त पर्खिहाल्नुहुन्छ नि, आउनुहुन्छ। यो त विराट एउटा विद्यादेवी भण्डारीको नेतृत्वमा हुँदैछ नि त होइन, उहाँको आतिथ्यतामा आज कार्यक्रम हुँदैछ। अब हिजोसम्म विद्यादेवी भण्डारीको सदस्यता रिनुमै अल्झियो नेकपा एमाले, आज उहाँकै खाँचो पर्यो भन्दाखेरि त जनता पत्याउँदैनन् जस्तो लाग्छ क्या अब चाहिँ यादवजी?
5: त्यो भोलि समयले बताउँछ।
0: अब यो अहिले
5: के छ भन्दाखेरि राम्रा काम गरे भने, आफूलाई बिच परिमार्जित गरेर रूपान्तरित गरेर अगाडि बढ्यो भने जनताले पत्याउँछन्। तर पुरानै धर्रा, पुरानै तरिका, पुरानै जाल झेलको राजनीतिमा रह्यो भने कसरी पत्याउँछ?
0: होइन, परिवर्तन भने त जनताले त अब पुस्तान्तरण खोजिरहेछ होइन, युवा खोजिरहेछ नि त पोलिटिक्समा, राजनीतिमा।
5: होइन, त्यो के त्यो के छ भन्दाखेरि काम हिजोका पुस्ताले काम गरेको भए यी कुरा आउँदैन थिए। होइन, कम्युनिस्ट आन्दोलन त युवाहरूले विद्यार्थीहरूले नै बनाएका हुन् नेपालमा, त युवा विद्यार्थी शिक्षकले नै कम्युनिस्ट पार्टी निर्माण गरेका हुन्, कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएका हुन्।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा ऐतिहासिक पहिलो महाधिवेशन सम्पन्न भयो, यसले के सन्देश दियो चितवनबाट?
5: होइन, अब के हो भन्दाखेरि अब त्यहाँ
0: यहाँको पनि उपस्थिति रह्यो होइन?
5: होइन, अनलाइन थिएँ मैले, मेरो पनि उपस्थिति थियो, मेरो पनि शुभकामना छ। अब त्यो के भन्दाखेरि अब नयाँ युवा शक्तिहरूलाई इग्नोर गरेर जानुहुन्न भन्ने कुरा नै हो एउटा। दोस्रो कुरा के हो भने मुलुकले खोजेको सुशासन, विकास, समृद्धि र सामाजिक न्याय, सुशासनको सन्देशले ठुलो फेरबदल ल्याएको छ।
0: अब अहिले नागरिकहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका काम कारवाही, अहिलेको सरकारले लिएका एक्सनहरू, भ्रष्टाचारप्रति भएको सरकारको निर्ममता, कठोरता, यी सबै कुराहरू हेर्दाखेरि त हेर्नुहोस् न 30-35 वर्षदेखि त निकै ठुलो जगडिएको रहेछ नि त हरेक क्षेत्र चाहिँ करप्सनले।
5: होइन, हिजो पनि जगडिएको थियो भनेदेखि अब अहिले त्यो जकडन समाप्त भइसक्यो भन्ने मिल्दैन,
0: सुरुवात भयो नि त,
5: फेरि नयाँ जकडन हुने हो कि भन्ने आशंका पनि त्यत्तिकै छ।
0: सुरुवात त भयो नि त, होइन, सरकारले सुरुवात गर्यो नि त सुशासनको डन्डा,
5: तर होइन त्यसले गर्दाखेरि अहिले सरकारको काम कारवाहीको समग्र रूपमा मूल्याङ्कन गर्ने समय आउँदैछ।
0: तर अब जुन तरिकाले उसले आफ्ना अभियानहरू शुरू गरेका छ, जुन शासकीय स्वरूपका 100 बुदाहरू त्यसलाई चाहिँ कार्यान्वयन गर्ने पक्षमा छ, यसमा तपाईँहरूको त साथ रहन्छ नि त, होइन सरकारलाई?
5: होइन, राम्रो काम जसले गरे पनि साथ रहन्छ, नराम्रो काम गरे हाम्रो साथ रहँदैन, हामी त्यसलाई चाहिँ हामी फरक रूपले जानुपर्छौ, तर राम्रो काम गर्नेलाई हामीले साथ दिने
0: सरकार सुशासनको पक्षमा छ अहिले,
5: अब राम्रो काममा हाम्रो साथ सहयोग सधैँ रहन्छ,
0: सरकार त्यही सुशासनकै लाइनमा छ अहिले। तपाईँहरूको मूल्याङ्कन के हो?
5: अब भर्खर सुरु गरेका छन्, हेर्नुहोस्, नयाँ मान्छेहरू हुन्, नयाँ युवाहरू हुन्, भर्खर काम सुरु गरेका छन्, सुरुमै ह्यारास गरिदिइहाल्नु त्यति उचित हुँदैन, अलिक दिन पर्खौं र हेरौं।
0: तर अहिले भ्रष्टाचारको फाइलहरू तपाईँले जुन ढंगले देखिराख्नु भएको छ, विभिन्न राजनीतिक दलका शीर्ष उच्च पदस्थ व्यक्तिहरूदेखि लिएर चाहिँ बिचौलियाले चाहिँ सत्ता चलाउँदो रहेछ, होइन, बिचौलियाले पार्टी चलाउँदो रहेछ, होइन,
5: होइन, बिचौलियाले पार्टी चलायो, देश चलायो भन्ने कुरा त म संसदमा पनि बोले आउँ, सड़कमा पनि बोले आउँ भन्दै आएको हो। यो देश नै बिचौलियाले चलाएको छ, यो देश कमिशनखोरहरूले चलाएको छ, जनता त्राहीमा छ भनेर त पहिलादेखि आवाज उठाउँदै आएको हुँ मैले।
0: तर
5: हामी भने सानो शक्ति थियौँ, यताबाट पनि पेल्ने, उताबाट पनि पेल्ने पेलाइमा पर्दै सधैँ आएका न हौ हामी, यही कुरा उठाउँदाखेरि।
0: तर तपाईँहरूलाई उतिखेरै थाहा थियो होइन या बिचौलियाले चाहिँ देश कब्जा गरिरहेछ भनेर?
5: होइन, कब्जा भन्दा पनि निश्चित रूपमा महत्वपूर्ण भूमिका उनीहरूको थियो, यसमा कुनै द्विमत छैन।
0: तर उतिखेर चाहिँ किन उनीहरू कारवाहीको दायरामा आउन सकेनन् भन्दा हरेकतिर सेटिङमा थियो।
5: अब यहाँले एउटा कुरा भन्नुहोस् न, सेटिङमा भन्दा पनि अर्को कुरा के थियो भन्दाखेरि दलहरूको भित्रसम्म छिरिसकेका थिए, ठुल्ठुला दलका ठुल्ठुला दलका नेताका किचनमा खुद पुग्ने गर्थे, त्यति समस्त बलवान भइसकेका थिए त्यो बेला,
0: त्यसले
5: कार्यकर्ता र पार्टीका नेता र जनताको दूरी निकै बढ़िसकेको थियो।
0: होइन, बिचौलियाहरू चाहिँ सेटिङका लागि नेताका ओछ्यानसम्म पुग्थे, त्यो कुरा क्लियर छ, ओपन सेक्रेट छ त्यतिखेर। आजको दिनमा अब नेपालमा जुन सुकुम्बासी समस्या छ, अहिले होल्डिङ सेन्टरको रुवावासी क्रन्दन छ, यो सरकारले सुकुम्बासी समस्या व्यवस्थापनमा चुकेकै हो वा चाहिँ जुन किसिमले आफ्नो एक्सन
5: गर्छ के हो? म त एक कुरा बुझ्दिनँ, सुकुम्बासी को हो, सुकुम्बासी समस्या हल कसरी गर्ने, त्यसको पहिला नीतिगत आधार तयार नभइकन वास्तविक सुकुम्बासीका समस्याहरू के हुन्? सुकुम्बासीको समस्या भनेको, रियल सुकुम्बासीको समस्या भनेको गरिबी, बेरोजगारी हो, र गरिबी र बेरोजगारी ठूलो समस्या हो सुकुम्बासीहरूको, त्यसलाई एकट्ठा जग्गा दिएर एउटा छाप्रो बनाइदिएर त्यो समस्या हल हुँदैन। त्यसकारणले सुकुम्बासी समस्या हल गर्नका लागि जडैदेखि त्यसको समाधानको बाटोतर्फ लाग्नुपर्छ, ताकि सुकुम्बासी समस्या कहिले नहोस्। हुन त विगत 40-50 वर्षदेखि सुकुम्बासी भन्दै जग्गा बाँड्दै, सुकुम्बासी भन्दै जग्गा बाँड्दै आए, आयोगहरू बने, तर सुकुम्बासी समस्या कहिले हल भएन।
0: अहिले चाहिँ सरकारले जुन किसिमको एक्सन लियो त्यो चाहिँ अलिक प्रक्रिया नपुगे पनि यो आवश्यक थियो,
5: एक्सन लिएको त अलिक हतार भयो, अलिक परिपक्वता भएन जस्तो लाग्यो।
0: तर यो आवश्यकता थियो होइन यो समाधान गर्नुपर्नेमा?
5: होइन, समाधान त गर्नुपर्छ, तर सुकुम्बासीको समस्या भूमिहीनता हो कि गरिबी बेरोजगारी हो, शिक्षाको अभाव हो, स्वास्थ्यको चाहिँ के छ भन्दा कि सेवाबाट वञ्चित हो, के हो मूल जड हो, त्यसलाई हल नगरिकन माथि माथिबाट नारा दिएर त हुँदैन।
0: अहिलेको 21 गतेको निर्वाचन पछाडि तपाईँहरूको एउटा समीक्षा के छ, जनताहरूले चाहिँ किन जसपालाई चाहिँ स्वीकारेनन् यो निर्वाचन?
5: होइन, हामीले अस्वीकारेको भन्दा पनि के हो भने, नयाँ शक्ति, नयाँ पार्टी, नयाँ मान्छे, जनताले नयाँ खोजेका थिए, र हामीलाई हुन त शिक्षाको अभाव हो, स्वास्थ्यको चाहिँ के छ भन्दा कि सेवाबाट वञ्चित हो, के हो मूल जड हो, त्यसलाई हल नगरिकन माथि माथिबाट नारा दिएर

0: रहेका हुन्। त्यसले गर्दाखेरि हामीलाई पुरानै नजरले हेरिदिए, तर जनताले नयाँ खोजे आउन, हामीले जनताको म्यान्डेटलाई शिरोधार्य गरेर हामी सकभर जनताका हितमा काम गर्छौँ भने चाहिँ
1: कसरी उठ्छ अब जसपा नेपाल?
0: होइन, सरकारमा हुँदाखेरि काम जनताको सेवा हुने, सरकारभन्दा बाहिर हुँदाखेरि देश जनताको सेवा नहुने हुन्छ र?
1: जनताको सेवा त हुन्छ, तर जनताले चाहिँ पत्याइदिनु पर्यो नि त तपाईँहरूलाई।
0: होइन, हामीले सेवा गरेपछि जनताले पत्याउँछन्, गरेनौ भने पत्याउँदैन।
1: फेरि उठ्न कतिको सहज असहज छ?
0: होइन, हामी उठ्छौँ, हामी उठिरहेका छौँ।
1: अब के छ तपाईँहरूको?
0: अहिले हामी जनताकोमा जाँदाखेरि जनताको उत्साह, ऊर्जा, माया, साथ, सहयोग हामीले पुरा प्रशस्त पाइरहेको छौँ जनतालाई।
1: अहिलेको तपाईँहरूको मुद्दा, तपाईँहरूको मोटो, तपाईँहरूको भिजन
0: होइन, हामीले उठाएका मुद्दाहरू चाहिँ समावेशिताको सवाल, संहिताको सवाल, सुशासनको सवाल, समृद्धिको सवाल, सामाजिक न्यायको सवाल, यो सवाल त कहिले मर्दैन।
1: होइन, अब प्रदेश संरचना त खारेज गर्ने बताइसकेका छन् त राष्ट्रिय स्वतन्त्र
0: पार्टीले। अब त्यो प्रत्यति सजिलो छैन,
1: स्थानीय दलविहीन
0: उत्पादक हुनेछ,
1: स्थानीय दलविहीन बनाउनु,
0: पार्टीगत नीति बनाउनु त कुनै कुरा भएन, राष्ट्रपतिले आफ्नो पार्टीगत नीति बनाउन सक्छ। जब राज्यले संहिता खारेज गर्ने दिशातर्फ जान्छ, त्यसले मुलुकमा चाहिँ के छन् अशान्ति र द्वन्द्वको सिर्जना गर्न सक्छ। त्यसले गर्दाखेरि यस्तो कार्यहरू हतार हतारमा गर्नु हुँदैन।
1: होइन, अब दलविहीन बनाउने स्थानीय तह भन्ने छ नि त, उसको मुख्य
0: स्थानीय तह दलविहीन हुनुपर्छ भन्ने कुरा त चाहिँ शासकीय स्वरूप बदल्नुपर्छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, सबै समुदायको समानुपातिक समावेशी हुनुपर्छ भन्ने कुराको लागि त हामीले लड्दै आएका हौ।
1: तर राष्ट्रपाको एजेन्डामा तपाईँहरूको सहमति छैन?
0: होइन, यो यो यो संहिताको विषयमा उहाँको हाम्रो फरक मत छ, तर स्थानीय तहलाई दलविहीनता बनाउने र प्रदेशको मातहत राख्नुपर्छ भन्नेमा हामी हो। शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्छ, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, न्याय प्रणालीको संरचना बदल्नुपर्छ, र प्रदेशहरू मिल्या छैन, यो सात प्रदेश अवैज्ञानिक अवधारिक छ, यसलाई पुनः संरचना गर्नुपर्छ जस्ता कुराहरू त हाम्रा मुद्दाहरू हुन्।
1: तर स्थानीय तह दलविहीन हुने कुरामा तपाईँहरूको एजेन्डा
0: होइन, हामीले के छ भन्दाखेरि स्थानीय तहलाई स्वतन्त्र रूपले चुनाव होस् भन्ने कुरा सुनदेखि नै रहेछ। र अर्को कुरा के हो भने हाम्रो स्थानीय तहलाई शुद्ध रूपमा विकासको चाहिँ एजेन्सी बनाऊ, विकासको अङ्ग बनाऊ, यसलाई राजनीति अखडा नबनाऊ भन्ने हामीले सुनदेखि नै कुरा उठाइरहेका छौँ। राजनीतिक रूपले, वैचारिक रूपले काम गर्ने ठाउँ त चाहिँ तपाईँको प्रदेश र संघ सरकार संघीय व्यवस्था छँदै छन्।
1: होइन, संहिताले धेरै ठुलो व्यवहार गर्यो, यसले संहिता धान्न सकेन,
0: बजेटको अहिलेसम्म 2% दिएका छन् प्रदेशलाई, अनि त्यो 2% चाहिँ व्यवहार बढी भयो भन्नु गलत हो, यो सोचाइ पनि गलत हो।
1: प्रदेशले केही नयाँ पनि त दिन सकेन नि त, होइन, प्रदेशले त्यस्ता खालको एजेन्डाहरू अगाडि सार्न सकेन।
0: र अर्को कुरा के हो भने संहिता जस्तो न यसलाई बलियो बनाउनुहोस् भनेर त कति डेलिभरी दिन्छ,
1: अधिकार पाएन होइन प्रदेशले, त्यसो भए
0: अधिकार छैन, जनशक्ति छैन, स्रोत छैन, अनि हात खुट्टा बाँधेर राखिदिने अनि किन दौड्न सकेन भन्ने त्यो दोहोरो कुरा भएन र?
1: यो देशमा प्रदेश संरचना खारेज गर्ने कुरा चाहिँ फलामको चिउरा सफाया छ र हो, या कसैले
0: हामी प्रदेशको संरचना खारेज गर्ने कुरासँग हाम्रो नितन्त विमति छ, अत्यन्त आपत्ति पनि छ हाम्रो यस कुरामा।
1: अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। हुनुहुन्थ्यो जसपा नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री उपेन्द्र यादव। आदरणीय श्रोता, अहिलेको बहसलाई आधार मान्ने हो भने उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेकपाका संयोजकले बोलाएको बैठकमा उहाँहरू उपस्थित नहुने कुरा चाहिँ मोटामोटी क्लियर भएको छ, र कम्युनिष्टहरू होइनन् प्रचण्ड र ओली भन्ने ढंगले उहाँ प्रस्तुत हुनुभएको छ। हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
3: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त?
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभ

0: सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङबेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङबेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494131, 98494131।
3: बुढी हेर त, लाऊ।
4: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 98182473, 98165749488, 98165749588।
1: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
5: यतिको हाम्रो बेसमा नेकपाका नेता देव गुरुङ हुनुहुन्छ। गुरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर, धन्यवाद।
5: अहिले सुनिरहनु भएको छ, अनि के छ अहिलेको अवस्थामा? फेरि तपाईँहरू एकपटक एउटै मन सेयर गर्दै हुनुहुन्छ, प्रचण्डजी, ओलीजी, माधवजी, झलनाथजी, यो के सन्देश दिन खोजिरहेको जनतालाई? फेरि
6: मल्टी पार्टी सिस्टममा संवैधानिक व्यवस्था अनुसार अब दलहरूको बीचमा भेटघाट कार्यक्रम हुने कुरा, एउटै मञ्चमा उभिने कुरा, पक्ष विपक्षहरूको बीचमा पनि उभिरहेकै हुन्छन्। यो कुनै नयाँ नौलो विषय परेन।
5: तर विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा एउटा छहारी निर्माण गर्नुको कारण भनेको चाहिँ अब यो स्थानीय तह प्रदेशको निर्वाचनको पूर्व सन्ध्यामा सहकार्य एकता कार्यगत एकता गरेर अगाडि बढ्ने भन्ने खालको सन्देश हो यो।
6: अब यो अब यो त कुनै एउटा फोरमले अब मन्तव्यको लागि आमन्त्रण गर्यो भने जो कोही पनि जान सक्ने
5: मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रम
6: हो। मदन भण्डारी फाउन्डेसनको फोरमले एउटा चाहिँ आयोजना गरेको चाहिँ सन्दर्भमा बोल्ने कुरा बोल्न जाने कुरा त यो त कुनै नयाँ नयाँ नौलो कुरो त भएन। काङ्ग्रेसले आयोजना गर्यो भने पनि अथवा गैर कम्युनिस्टहरूले आयोजना गर्यो भने पनि जो कसैले गर्यो भने पनि त अब जाने बोल्ने त गरिरहेकै छ नेताहरूले त।
5: तर उपेन्द्र यादवजी त नजाने हुनुभयो नि त, उहाँले भर्खरै मैले उहाँसँग कुराकानी गर्दै थिएँ। अब कम्युनिस्ट छैनन् यो देशमा, ओली प्रचण्डहरू त कम्युनिस्ट नै होइनन् भन्नुभयो भर्खरै।
6: उहाँको आफ्नो दृष्टिकोणको कुरा भयो,
5: तर उहाँ चाहिँ अब कार्यक्रममा सहभागी हुने भन्ने खबर थियो होइन, तर सहभागी नहुनुहुने भयो भन्दा अब यो एकपटक फेरि एकताको सन्देश दिन खोजिरहनु भएको छ तपाईँहरू नेपालमा, वामपन्थी एकता वामपन्थी सहकार्यको सन्देश दिन खोजिरहनु भएको छ?
6: होइन, अब त्यो यस्तो हो, अब वैचारिक रूपले नीतिगत रूपले अब सामान्यत एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुने हो, विडम्बनाको विषय नेपालमा धेरै कम्युनिस्ट पार्टी बने, त्यस कारणले गर्दाखेरि सैद्धान्तिक रूपले एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्ने कुरा चाहिँ त हो। त्यस अनुसार चाहिँ स्वाभाविक ढंगले पहल प्रयासहरू त भइरहन्छन्, तर अब हुन्छ हुँदैन, कहिले हुन्छ कहिले हुँदैन, के हो भन्ने कुराको बारेमा त अब अहिले एकिन भन्न सक्ने विषय होइन। अब आन्दोलनको दौरानमा वस्तुगत आवश्यकताको सन्दर्भमा निर्धारण हुने विषय हो, कसैले मनोगत रूपले चाहँदैमा भइहाल्ने नचाहँदैमा नहुने भन्ने होइन।
5: अब नमिलेर पनि त सुख छैन नि त,
6: यो चाहिँ मनोगत इच्छा आकांक्षामा निर्भर रहने विषय परेन, अब्जेक्टिभ ग्राउन्ड रियालिटीमा निर्भर रहने विषय पर्यो।
5: अब एक ठाउँमा नउभिकन सुख पनि त छैन नि त होइन, चितरभित्र भएर त सम्भव पनि छैन नि त नेपालमा कम्युनिस्टहरू।
6: अब मनोगत इच्छा आकांक्षाको हिसाबले त निश्चय पनि अब त्यो भन्न सकिएला, तर अब्जेक्टिभ ग्राउन्ड रियालिटीले के निर्धारण गर्दछ त्यसैमा भर पर्ने
5: होइन। पार्टीका संयोजकले त भनिसक्नु भएको छ नि त एकपटक फेरि क्रमभङ्गता हुन्छ, तपाईँहरू तयार रहनुहोस् भने
6: विकासको गतिको नियम त उहाँको चाहिँ मतलब क्रमभङ्ग गर्दै छलाङमय ढङ्गले जाने विकासको गतिको नियम हो नि त्यो त होइन, मतलब विकासको गतिको नियम व्याकुताको उफ्राईको हिसाबले जान्छ भनेर भन्छ नि, क्रम सज्ने तपाईँको चाहिँ सर्पको हिराईले भन्दा पनि चाहिँ व्याकुताको उफ्राईको हिसाबले गतिको नियम त्यस्तो हुन्छ, विकासको गतिको नियम त्यो हुन्छ भनेर त यो त सोसियल साइन्सको कुरा भयो, साइन्सिक लको कुरा भयो यो त चाहिँ।
5: यसको मतलब चाहिँ फेरि एकता हुने कुरा टुट्ने कुरा भनेको सामान्य छ होइन।
6: अब यो त त्यही त मैले भनिहालेँ नि, यो त मनोगत इच्छा आकांक्षामा निर्भर रहने विषय परेन,
5: तर धेरैको इच्छा छ नि त अहिले बलियो भन्ने
6: अनुसार हुने कुरा हो, कहिले हुन्छ कहिले हुँदैन भन्ने कुरा वस्तुगत परिस्थितिमा निर्भर रहने विषय हो।
5: 74 पनि त धेरै पाठ सिकाएको छ नि त तपाईँहरूलाई त होइन, एकीकृत भन्नलाई।
6: अब विगत कालको कुरा हिस्ट्रीको कुरा भयो, हिस्ट्रीको कुरा चाहिँ लेसन लिने कुरा मात्रै हो, हिस्ट्री दोहोरिने कुरो भएन।
5: अब साँच्चै कम्युनिस्टहरू एक ठाउँमा उभिने कुरा, वामपन्थीहरूको एउटा लाइन क्लियर हुने कुरा होइन, किनभने लिबरल डेमोक्रेटहरू जुन ढंगले अगाडि आइरहेका छन्, अब कम्युनिस्टहरू पनि एक डिक्का बन्ने कुराले चाहिँ यो क्रान्तिलाई कतिको बलियो बनाउँछ, कतिको संस्थागत बनाउँछ, र अहिलेको अपरिहार्यता यो कतिको छ, यो खाँचो कतिको हो तपाईँहरूलाई?
6: अब अब्जेक्टिभ ग्राउन्ड रियालिटीको आवश्यकताको हिसाबले अहिले मुलुकमा अब पुँजीवादी डेमोक्रेसी छ, अब त्यसको पनि संकट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ, राष्ट्रिय स्वाधीनतामाथि पनि संकट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ। डेमोक्रेसी र राष्ट्रियताको रक्षाको निम्ति चाहिँ यो एजेन्डा मिल्नेहरूको बीचमा चाहिँ कार्यसूची मिल्नेहरूको बीचमा जो कसैसँग पनि सहकार्य गर्दै अगाडि बढ्न सकिन्छ, खालि कम्युनिस्टहरू मात्र भनिनु पनि हुँदैन, अरू पनि गैर कम्युनिस्टहरू पनि किन नहोस् यदि यो एजेन्डामा सहमत भयो मिल्यो भने त्यो एजेन्डाको आधारमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ।
5: तर होइन, अब विगतका पनि त धेरै दृष्टान्तहरू छन्, धेरै उदाहरणहरू छन् होइन, राष्ट्रका लागि भनेर चाहिँ धेरै एकताहरू पनि भएका छन्, गठबन्धनहरू पनि भएका छन्, त्यसको खासै उपादेयता त देखिएन नि त देव गुरुङजी, यो त स्वीकार्नुहुन्छ नि होइन?
6: अब विकासको गतिको नियम अनुसार चाहिँ तपाईँको उतार चढाव हुँदै हुने भएको हुनाले चाहिँ त्यो मार्क्सिजम फिलोसफी अनुसार चाहिँ विकासको गतिको नियम लामो समयसम्मको सङ्घर्षको प्रक्रियाबाट वर्ग सङ्घर्षको प्रक्रियाबाट गुज्र्दै अगाडि बढ्ने प्रक्रिया भएको हुनाले चाहिँ मान्छेले इच्छा आकांक्षा राख्दैमा तुरुन्दातुरुन्दै भइहाल्ने, नराख्दैमा नहुने भन्ने कुरा चाहिँ हुँदैन। विकासको गतिको नियम आफ्नो स्वतन्त्र ढङ्गले विकास भइरहेकै हुन्छ। प्रातिक रूपले त्यसको गति चाहिँ तीव्रता र मन्दता मात्रै फरक हो चाहिँ। त्यस कारणले गर्दाखेरि विकासको गतिको नियम आफ्नो ढङ्गले अगाडि बढिरहेकै हुन्छ। त्यसलाई राजनीतिक दलहरूले कति आत्मसातीकरण गरेर त्यो नियमलाई फलो गरेर चाहिँ त्यसलाई आत्मसातीकरण गरेर कति गतिशील बनाउन सकिन्छ सकिँदैन भन्ने कुरा मात्रै हो।
5: अहिले जुन नयाँ दलहरू आए, नयाँ सरकार बन्यो, जनताले चाहिँ एउटा सुशासनको अपेक्षा गरेका छन्, अब विकासको गति भनेको चाहिँ ओह्रालोतर्फ होइन, पश्चगमनतर्फ होइन, अग्रगमनतर्फ चाहिँ अगाडि दौडिन्छ होइन, विकास जहिले पनि अगाडि दौडिन्छ, त्यसले फड्को मार्न खोज्छ। तर अहिले चाहिँ अब तपाईँहरूमा चाहिँ त्यो हिम्मत छ जुन ढङ्गले चाहिँ राष्ट्रलाई सुशासनतर्फ, समृद्धितर्फ, जनताका इच्छा आकांक्षाहरूलाई चाहिँ एक ढिक्का बनाएर अगाडि बढाउने तर्फका नयाँ संकल्पहरू चाहिँ के हुन सक्छन् अब वामपन्थीहरूका?
6: अब विकासको गतिको नियम निश्चित रूपले अग्रगामी अथवा अग्रगामी दिशातर्फको परिवर्तन रूपान्तरण हुँदै प्रक्रिया अगाडि बढ्ने त हो, सामाजिक विज्ञानको नियम अनुसार त त्यो हो। तर अब त्यसको रिफ्ल्याक्ट चाहिँ, त्यसको अब्जेक्टिभ के अरे ग्राउन्ड रियालिटीको रिफ्ल्याक्ट चाहिँ मान्छेको चेतनामा पर्छ र त्यो चेतनाले विचार नीति निर्देशन अथवा संगठन संस्था निर्माण गर्दै चाहिँ त्यो चेतनाले अग्रगतिमा लैजाने प्रक्रिया र पहललाई चाहिँ मतलब भूमिका खेलिरहेको त हुन्छ। र कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि विकासको गतिको नियमको रिफ्लेक्सन चेतनागत पक्षमा चाहिँ जुन रिफ्लेक्सन हुन्छ त्यो रिफ्लेक्सनलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने विकासको गतिको नियम कहिलेकाहीँ अस्थायी रूपमा किन नहोस् त्यो पछाडि पनि फर्कन सक्छ, पछाडि फर्कँदैन भन्ने कुरा होइन, त्यो कहिले काहीँ पछाडि फर्कन्छ। तर त्यो चाहिँ अब उदाहरणको लागि भन्नुहोस् तपाईँको चाहिँ अब 6-7 सालदेखि एक प्रकारको मल्टिपार्टी डेमोक्रेसीको अभ्यास हुँदै आयो, होइन, 16 सालमा पुग्यो 17 सालमा पुग्यो। तत्कालको स्थितिमा त्यो फेरि 17 सालमा पछिगामी दिशातर्फ गयो, तर त्यो त क्षणिक र अस्थायी थियो। पछिल्लो कालखण्डमा अब करिबन 2-3 दशक पनि टिक्न सकेन, त्यसपछि फेरि चाहिँ तपाईँको मल्टिपार्टी डेमोक्रेसीको रूपमा अगाडि बढ्यो, होइन, तर मल्टिपार्टी डेमोक्रेसीकै रूपमा मात्रै सीमित रहिरहन्छ भन्ने त हुँदैन। त्यो त विकासको गतिमा त झनै त्यसलाई अझ समृद्ध बनाउँदै चाहिँ राष्ट्रिय औद्योगिक पुँजी निर्माण गर्दै समाजवादको दिशामा जाने हो। विकासको गतिको नियम त त्यो हो, तर विकासको गतिको नियममा अहिले पुँजीवादी प्रणाली छ, पुँजीवादी प्रणालीमा दुईटा बाटो छ, एउटा बाटो राष्ट्रिय औद्योगिक पुँजीको दिशामा अगाडि बढ्ने हो, अर्को बाटो भनेको वित्तीय एकाधिकार दलाल पुँजीतर्फ चाहिँ जाने हो चाहिँ, यो दुईटा बाटो हो। दुईटा बाटोमा वित्तीय एकाधिकार दलाल पुँजीवादतर्फ गयो भने त्यसले चाहिँ पछिगामी दिशातर्फ लैजान्छ, अस्थायी रूपमा क्षणिक रूपमै किन नहोस् पछिगामी दिशातर्फ लैजान्छ। राष्ट्रिय औद्योगिक पुँजीवादको दिशातर्फ अगाडि बढ्यो भने र त्यसलाई ठिक ढङ्गले चाहिँ तपाईँको चाहिँ अगुवाकर्ताहरूले त्यसलाई चाहिँ ठिक ढङ्गले परिचालन गर्न सक्यो भने त्यो अग्रगामी दिशातर्फ समाजवादको दिशातर्फ रूपान्तरित हुँदै जान्छ। त्यस कारणले गर्दाखेरि यो दो बाटोमा क्रस रोडमा चाहिँ तपाईँको राष्ट्रिय औद्योगिक पुँजीको दिशातर्फ अगाडि बढ्ने हो कि वित्तीय एकाधिकार दलाल पुँजीको दिशातर्फ अगाडि बढ्ने हो भन्ने कुरा चाहिँ दो बाटोमा छ। अहिले पछिल्लो समयको घटनाक्रमहरू हेर्दाखेरि, सरकारका नीति कार्यक्रमहरू बजेटहरू आदि सबै सबै पाटोलाई हेर्दाखेरि चाहिँ वित्तीय एकाधिकार दलाल पुँजीवादको दिशातर्फ गइरहेको हुनाले यो पछिगामी र प्रतिगामी दिशातर्फ जान्छ र गइरहेको छ। तर यो टिक्नेवाला त छैन, यो रहनेवाला त छैन, यो त टिक्नेवाला त छैन। त्यसकारणले गर्दाखेरि चाहिँ अहिले वित्तीय एकाधिकार दलाल पुँजीवादको बाटोतर्फ गइरहेको हुनाले त्यसले के खोज्छ त भन्दाखेरि त्यसले एकाधिकार खोज्छ, प्रतिस्पर्धा खोज्दैन, स्वतन्त्र प्रतिस्पर्धा खोज्दैन, एकाधिकार खोज्छ। एकाधिकार खोज्दै जाने क्रममा फाँसीवादको जन्म हुन थाल्छ। क्षणिक रूपमा, अस्थायी रूपमै किन नहोस्, फाँसीवादको जन्म हुन्छ होइन। त्यस कारणले गर्दाखेरि विकासको गतिको नियममा चाहिँ कहिले काहीँ फाँसीवाद पनि आउँछ, डेमोक्रेसीलाई विस्थापित गरेर फाँसीवाद पनि आउँछ। तर फाँसीवाद आएछ भने पनि त्यो क्षणिक र अस्थायी हुन्छ। त्यो फाँसीवादले राष्ट्रिय स्वाधीनतालाई चाहिँ गम्भीर रूपले चाहिँ सेबोटेज गराउँछ। राष्ट्रिय स्वाधीनतालाई गम्भीर रूपले सेबोटेज गराउने भएको हुनाले त्यसले राष्ट्रिय मुक्तिको वेबाट अगाडि बढ्नुपर्ने हुन्छ। द्वितीय एकाधिकार दलाल पुँजीवादलाई विस्थापित गर्नलाई चाहिँ राष्ट्रिय मुक्तिको प्रक्रियाबाट अगाडि बढेर चाहिँ त्यो कन्ट्राडिक्सनलाई फेरि हल गर्छ र चाहिँ अनि राष्ट्रिय मुक्तिको चाहिँ प्रक्रियाबाट अगाडि बढिसकेपछि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादी क्रान्तिको पूर्वाधार तयार गर्ने दिशामा जान्छ। त्यसले यो विकासको गतिको नियम चाहिँ अप डाउन उतार चढाव बाङ्गो टिङ्गो दायाँ बायाँ हुँदै हुँदै जाने प्रक्रिया हो। सरलीकृत गणितीय रेखामा जाँदैन होइन। यो चाहिँ तपाईँको चाहिँ जिगज्याग भएर चाहिँ जाने गतिको नियम हुन्छ। यही गतिको नियमलाई चाहिँ हामीले अब राजनीतिक दलहरू, राजनीतिक नेताहरू भनेर भनेको सोसियल साइन्सका चाहिँ अगुवाकर्ताहरू हुन्, विचारकहरू हुन्। त्यस कारणले विचारकहरूले, सोसियल साइन्सका विचारकहरूले यो विकासको गतिको नियमलाई ठिक ढङ्गले आत्मसातीकरण गरेर अगाडि बढ्यो, त्यो स्वत प्रक्रिया अगाडि बढ्दै जान्छ, त्यो रूपान्तर हुने प्रक्रियामा अगाडि बढ्छ। त्यसलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने त्यो पछिगामी अस्थायी रूपमा किन नहोस्, क्षणिक रूपमा किन नहोस्, त्यो पछिगामी दिशातर्फ पनि जान्छ।
5: हस् देवगुरुङजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: धन्यवाद।
5: नेकपाका नेता देवगुरुङ आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग बहस र चर्चा गरिरहेका छौं र विभिन्न बहसहरू जोडी पनि रहेका छौ। यतिखेर नेकपाहरू फेरि एउटै मञ्चमा देखिएका छन्, नेपालका कम्युनिष्टहरू एउटै मञ्चमा देखिने बताइएको छ। मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन थालेका हुन्, तर उपेन्द्र यादवले आफू नजाने बताइसक्नु भएको एउटा परिस्थिति छ। फेरि के का लागि एकता, किन एकता भन्ने खालका विषय पनि जोडिएका छन्। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अधिवक्ता मधु चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद सर, गुड मर्निङ।
5: चितवनमा त भद्रकोल गरेर आउनुभयो तपाईँहरू, किन व्यवस्थापन हुन सकेन? महाधिवेशन जुन ढंगले व्यवस्थित हुनुपर्ने थियो सकिएन नि त, तयारी पुगेन, यो के कारणले यस्तो भयो?
7: होइन, भद्रकोल पार्टीको तर्फबाट, आयोजकको तर्फबाट भएको भद्रकोल होइन। त्यो निर्वाचन आयोग जुन थियो, हाम्रो पार्टीको निर्वाचन आयोग, पार्टीको निर्वाचन आयोगको अलिकति कार्यक्षमतामा अभाव देखियो। त्यस कारणले गर्दाखेरि केही समय भद्रकोल हुन पुग्यो। त्यस्तो सोचे जस्तो बिग्रिहाल्ने स्थितिको भद्रकोल चाहिँ भएको होइन।
5: तर जुन ढंगले चाहिँ त्यहाँ व्यवस्थापन हुन सक्नुपर्ने थियो, केही समय लिएर आएका थिए त्यहाँ नेता कार्यकर्ताहरू, प्रतिनिधिहरू आफ्नो समयभित्र उनीहरूले चाहिँ मतदान गर्न समेत राम्रोसँग पाएनन् होइन। अन्तिममा पदाधिकारी मतदान गर्दाखेरि त हेर्नुहोस् त 44-45 सय जना प्रतिनिधिहरूमा जम्मा 1200 मतदान गरेको, यस्तो पनि हुन्छ महाधिवेशनमा?
7: आवाज एकदम सानो आयो, मैले केही पनि सुनिनँ।
5: होइन, महाधिवेशनमा जुन ढंगको चाहिँ अन्तिममा पदाधिकारी चयनमा त महाधिवेशन प्रतिनिधिहरू रोकिँदै रोकिनु भएन नि त, 1200 गर्नुभयो होइन 45 सय महाधिवेशन प्रतिनिधिमा मतदान।
7: होइन, यस्तो थियो, हामीले जम्मा 3 दिनको कार्यक्रम राखेको हो। 3 दिनको कार्यक्रम राखेको ठाउँमा कार्यक्रम धेरै अनावश्यक समय लम्बियो, जसको कारणले गर्दाखेरि कार्यकर्ताहरू अब आफ्नो जुन खर्च लिएर आउनु भएको थियो, खर्चविहीन पनि हुने अवस्था रह्यो। र खर्चविहीन हुने अवस्था रहँदै गर्दा एकातिर भने, अर्कोतिर असारको बेला अहिले खेतीको चटारो, धान रोप्ने चटारो, हाम्रा प्रतिनिधि साथीहरूले पनि खेती गर्नुपर्ने हुन्छ। त्यो कुरोलाई केन्द्रीय निर्वाचन आयोगले बुझ्दिएन, जसको कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब जति मत प्रतिनिधि मतको लागि प्रतिनिधि साथीहरू आउनु भएको थियो, पहिला पदाधिकारी भन्दा पनि सदस्यहरू छान्नै पनि कम संख्या नै मत खसेको हो। किन जति आउनु भएको थियो, हाम्रो 4045 सय मतदाताहरू चाहिँ प्रतिनिधि साथीहरू मतदाताको रूपमा आउनु भएको थियो, उहाँहरू सबै मत खसाल्नलाई बाट वञ्चित गरेर खसाउनु पर्ने स्थिति रह्यो। र पछिल्लो पटक जुन पदाधिकारीको निर्वाचनको पनि कुरा रह्यो, पदाधिकारीको निर्वाचनको विषयमा पनि उहाँहरूले जुन तयारी अगाडि नै गर्नुपर्थ्यो, अगाडि नै तयारी नगरिदिएको कारणले गर्दाखेरि फेरि लम्बिने देखिएर साथीहरू हिँडिदिनु भयो, जसको कारणले गर्दाखेरि चाहिँ पछिल्लो पटकको पदाधिकारी निर्वाचनमा कम मत खस्यो।
5: होइन, अल्गोरिदममा सक्रिय, सामाजिक सञ्जालमा सक्रिय, फेसबुकमा सक्रिय अनुहारहरू नै आउनुभयो नि त होइन, नेतृत्वमा फेरि केन्द्रीय सदस्यदेखि लिएर हरेक ठाउँमा उहाँहरूकै चाहिँ हालिमुहाली रह्यो नि त चौलागाईजी।
7: होइन, अब यस्तो छ, केन्द्रीय निर्वाचनमा त हेर्नुहोस् अब हुनुपर्ने नहुनुपर्ने सबै खालको क्रियाकलापहरू अब जो भयो भयो, सक्यो, त्यो भयो नभएको होइन, यो हरेक पार्टीहरूमा हामी देख्थ्यौँ पुराना पार्टीहरूमा र त्यो नयाँ पार्टीमा पनि त्यो रोग सरेर आयो। अब यसले चाहिँ हामीलाई के गर्छ, त्यो नयाँ पार्टीमा सरेर आएको रोगले हामीलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने हामीलाई चिन्ता चाहिँ छ, त्यो अवस्था देखियो होइन। र त्यहाँ जुन मेसिनको प्रयोग गरियो त्यो मेसिनको विश्वसनीयतासँग पनि हामी सशंकित छौँ,
5: किनभने
7: होइन त्यो विषयमा हामी सशंकित छौँ, आफै पनि सशंकित छु, किनभने हरेक प्रतिनिधि साथीहरू मेरै विषयमा पनि त्यहाँ आउनुहुने सबै प्रतिनिधि साथीहरू जसले मत नदिएको भन्ने साथीहरू पनि मैले भेटेका थिइनँ, मलाई मत दिन्न भन्ने साथी पनि मैले भेटेको अवस्था थिएन, तर मेरो मत संख्या चाहिँ एकदम कम देखाइयो पछि त्यहाँ देखाउँदाखेरि। अब त्यो विषय हामीले मेसिनमा हेर्न पनि नपाउने, मतगणनाको बेलामा हामी बस्न पनि नपाउने, जो जो अनुहारहरू आउनुभयो अगाडि देखिने अनुहारहरू आउनुभयो उहाँहरू नै निर्वाचनको सुरुदेखि अन्त्यसम्मको प्रक्रियामा रहनुभयो, हामीलाई कहीँ पनि त्यहाँ प्रक्रियामा सहभागी हुनलाई चाहिँ उहाँहरूले निर्वाचनका भित्री खेलहरूमा हामीलाई कहीँ पनि उहाँहरूले राख्नु भएन, उहाँहरूले भित्र के गर्नुभयो त्यो विषय हामीलाई केही जानकारी छैन हेर्नुहोस्। त्यसले गर्दाखेरि यस्तो परिस्थिति भयो, निर्वाचन भने त त्यो निर्वाचनसँग प्रतिस्पर्धीहरूलाई टाढा राखेर निर्वाचन आयोगका प्रतिनिधिहरूले मात्रै गर्ने काम हो नि, तर हाम्रो निर्वाचनमा भइदियो के भने हामीसँगै प्रतिस्पर्धा गर्ने हाम्रा केही नेतृत्व गणहरू डे वानदेखि नै उहाँहरू अन्तसम्म निर्वाचन सँगसँगै बस्नुभयो, सँगसँगै निर्वाचनका कार्यक्रमहरू गर्नुभयो र मेसिन सेटिङदेखि लिएर ती सम्पूर्ण कामहरूमा उहाँहरू आफै लाग्नुभयो र हामीलाई शंका छ कि राति उहाँहरूले ऊ गर्नुभयो निर्वाचनको चाहिँ प्रक्रिया सुरु गर्नुभयो, राति निर्वाचन प्रक्रिया सुरु गर्दाखेरि हामीले सुनेका छौँ एकजना प्रतिनिधिले तीनचोटि चारचोटिसम्म भोट हालेको भन्ने कुरा हामीले सुन्नमा आएको छ। अब यो के हो यसको, त्यहाँ चाहिँ अब सिसी क्यामेराहरू पनि छन् त्यहाँ, अब पार्टीले यो विषयमा छलफल गर्ला, विशेषतः म यो विषयमा चाहिँ मेरो आदरणीय पार्टी सभापति र मेरो आदरणीय वरिष्ठ नेताजीको ध्यान आकर्षण गराउन चाहन्छु, किनकि त्यहाँ अवयव भयो, त्यो अवयवको विषयमा अब अहिले बेलैमा नसच्याउने हो भने यो असन्तुष्टिको चाङले भोलि हामीलाई काहीँ न काहीँ समस्या पार्न सक्छ, त्यस कारणले गर्दाखेरि हामीले यो असन्तुष्टिलाई बेलैमा चाहिँ एड्रेस गर्नुपर्छ, म सभापतिज्यू र त्यस पछाडि वरिष्ठ नेताज्यूको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु।
5: अनि एउटा कुरा, धेरैले आफ्नो बढी मत आएको पराजित, कम मत आएको विजयी पनि भएको देखियो भन्ने कुरा आइरहेछ, त्यो पनि हो मधुजी?
7: होइन, त्यो पनि बाहिर आएको छ, मलाई पनि टेलिफोनमा उहाँहरूले भन्नुहुन्थ्यो हामीलाई अघिल्लो दिन निर्वाचित भनेर घोषणा गरियो, मेरो मत यति हो र मभन्दा तल मत आएको साथीहरूलाई चाहिँ निर्वाचित घोषणा गरियो, यो के भएको हो भनेर उहाँले सोध्नुहुन्थ्यो, किनभने आफै निर्वाचनमा नभएको कारणले मैले यही भएको हो भनेर भन्न सक्ने अवस्था रहेन, उहाँहरूले मलाई पनि त्यो कुरो चाहिँ सेयर गर्नुभएको थियो।
5: कतै न कतै त बदमासी भएको छ भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन महाधिवेशनमा?
7: होइन, म अब यस्तो छ, कतै न कतै बदमासी भएको छ भन्ने कुरा क्लियर भएको हुन्छु भन्नुभन्दा पनि पहिलो कुरा त के हो भने निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी साथीहरू डेवानदेखि बस्नुभयो भित्रै, निर्वाचन आयोगसँगै बस्नुभयो, निर्वाचनका सम्पूर्ण कामहरू गर्नलाई उहाँहरू आफै लागेर गर्नुभयो, किनभने निर्वाचन आयोगलाई मात्रै गर्ने काम हो नि त त्यो, एउटा कुरा त्यो देखियो। अर्को कुरो चाहिँ निर्वाचन हेर्नुहोस् संसारमा काहीँ नभएको, हाम्रो संघीय कानूनको विपरीत पनि निर्वाचन आयोगले के गर्यो भने स्थलगत रूपमा चाहिँ निर्वाचन समितिलाई तिमी मतदाता कायम गर र अनि त्यस पछाडि मतदान गराऊ भनेर पठायो र मतदान गराउने काम भयो, त्यो नै गलत भयो, किनभने निर्वाचन आयोगले पहिल्यै मतदाता कायम गर्नुपर्छ। जस्तो संघीय निर्वाचनको म तपाईँलाई उदाहरण दिन्छु, हामी यसभन्दा अगाडि फागुन 21 निर्वाचन लड्दै गर्दा केन्द्रीय निर्वाचन आयोगले, नेपालको निर्वाचन आयोगले मतदाता नावली यो मितिदेखि यो मितिसम्म मतदाता नावली संकलन गर्ने भनेर भन्यो, संकलन गर्यो, त्यो मिति पछाडि बन्द गर्यो, त्यही मतदातालाई कायम गर्यो र मतदान अधिकृतहरूलाई पठायो, मतदान अधिकृतहरूले त्यही मतदाताहरूलाई मतदानमा सहभागी गराएर मतदान गराएको हो नि, कुनै मतदान अधिकृतले मतदान स्थलमा नै मतदाताहरूको नाम संकलन गरेर मतदान गराएको हो र, तर त्यस्तो त होइन, हाम्रो पार्टीमा चाहिँ त्यो भयो, त्यो नै आपत्तिजनक भयो के।
5: तर व्यवस्थित ढंगले अलि राम्रो ढंगले पनि निर्वाचन गर्न सकिन्थ्यो, तर त्यसलाई चाहिँ अलिकति यो अपत्यारिलो खालको निर्वाचन भयो, धेरैले चाहिँ धेरै नेता कार्यकर्ताहरूले र सांसदहरूले हामीसँग पनि भन्नुभएको छ, त्यहाँ चाहिँ जुन किसिमको यो नो भोट सिस्टम को पनि धज्जी उडाइयो हैन करिब करिब 64 जनालाई मतदान नगरीकन अगाडि त्यो मेसिन बढ्दै नबढ्ने यो ढंगले पनि त यो पनि त लोकतन्त्रको एउटा राम्रो सुन्दर पक्ष होइन भन्ने खालको विषय पनि आएको थियो क्या त्यो पनि हो
7: अहिले यस्तो देखियो त्यहाँ त कस्तो परिस्थिति देखियो भने मेरो प्रतिस्पर्धी त मैले भोट हाल्नु पर्ने परिस्थिति बनाइयो क्या अनि नाम राख्दा पनि कस्तो गरिएर नाम राखियो भने अगाडि जो जो जस्तो मेरो दर्ता नम्बर 22 थियो मैले सुरुमा नै दर्ता नम्बर 22 दर्ता गरेको थियो मेरो नाम तर मेरो नाम लिएर गएर 64 नम्बरमा हालियो न त्यहाँ अल्फाबेटिकल्ली बनाएको छ न चाहिँ त्यहाँ अन्य कुनै विधि पद्धतिहरू गोला प्रथाबाट छानिएको छ न केही गरिएको छ उहाँहरूले ऱ्यान्डमली के गरिदिनु भने जो जो आउनुपर्ने हो जो जो अहिले आउनुभयो उहाँहरूको नाम चाहिँ माथिल्लो रुवाबाट सरर लाएर राखिदिनु भयो त्यस पछाडि त्यो 10-20 भोट ल्याउने साथीहरूको नाम राखिदिनु भयो र हामी जो प्रतिस्पर्धी हौ वास्तविक प्रतिस्पर्धी हौ उहाँहरूको उहाँहरूको नाम हाम्रो नाम चाहिँ के गरियो भने उहाँको प्रतिस्पर्धीका बीचमा ल्याएर उहाँ र हाम्रो हाम्रो बीचमा ल्याएर चाहिँ त्यो 10-20 भोट ल्याउने प्रतिनिधि साथीहरूको चाहिँ ऊ हालियो नामहरू हालियो त्यसले गर्दा मतदाताहरू केमा बाध्य भए भन्दा माथि हामीले सर र भोट हालेर त्यहाँ चाहिँ सार्नलाई एउटा स्कोर नपुर्याएसम्म सर्ने स्थिति रहेन अनि मैले नहाल्नुपर्ने मान्छेलाई पनि हाल्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गरियो जसको कारणले गर्दाखेरि हाम्रा नाम चाहिँ तल परे बीचमा उहाँहरूको नाम माथि हालियो बीचमा 10-20 भोटको राखियो ती 10-20 भोट ल्याउने साथीहरूको हकमा चाहिँ के भयो भन्दा उहाँहरूले 1,000-1,500 भोट कसैले चाहिँ 700-800 मत ल्याउनु पर्ने स्थिति सिर्जना गरियो क्या त्यो किन त्यसो गरियो भन्दा हामीलाई कटाउने अनि हाम्रो मत घटाउने र आफूलाई चाहिँ पठाउने वातावरण सिर्जना गरियो कि भोटिङमा पनि सेटिङ गर्दाखेरि त्यो मेसिनमा पनि त्यो ढङ्गले सेटिङ गरियो अब मैले सुन्न आएको त अझ कतिसम्म छ भने त्यो मेसिनले मतै जम्पिङ गराएको भन्ने पनि सुन्न आएको छ अब यो त भोटिङ मेसिनसँग पनि हामीले चाहिँ त्यो ओनर को हो त्यसको विषयमा पनि सोच्नुपर्ने विषय आएको छ क्या यो विषय
5: कहाँबाट आएको थियो त्यो भोटिङ मेसिन चाहिँ
7: यो भोटिङ मेसिन नेपालकै हो जस्तो लाग्छ मलाई होइन यो यसभन्दा अगाडि पनि उद्योग वाणिज्य संघको निर्वाचनमा पनि यो खालको खेल चाहिँ यही भोटिङ मेसिन मार्फत गरिएको थियो भन्ने कुरा पनि साथीहरूले त्यहाँ गाइकै कुरा गर्दै हुनुहुन्थ्यो होइन अब त्यो भयो मात्रै के हो भने अब सचिएर अगाडि बढ्नुको विकल्प छैन मैले अघि नै भने सचिएर
5: मत जम गरायो भन्नुभयो के भन्न खोज्नु भएको
7: होइन यस्तो तपाईँको जस्तो हाम्रो मत परिणामलाई तलमाथि पारियो भन्ने शङ्का छ कि हामीलाई किन हामीलाई मेसिन हेर्न पनि दिएको छैन मेसिन सेटिङका बेलामा पनि हाम्रा प्रतिनिधिहरू राखिएको छैन अनि मतदान सुरु गर्नुभन्दा अगाडि हाम्रा प्रतिनिधिहरू सबैलाई देखाउनु पर्थ्यो नि त हामी त उम्मेद्वार हो नि त हामी उम्मेद्वारहरूलाई देखाउनु पर्थ्यो नि त उहाँहरूले त्यो पनि गर्नु भएन कि एकाएक लानुभयो सेट भयो मेसिन भन्नुभयो त्यस पछाडि मत चाहिँ उहाँहरूले भटाभट लिएर गएर मत खसाल्न सुरु
5: गर्नुभयो
7: छ भन्ने कुरा लाग्यो हामीलाई अब यही कुरा मान्नुहोस् अब जे भयो भयो सक्यो अब सचिएर बढ्नुको विकल्प छैन हेर्नुहोस्
5: होइन अब यो भने त नयाँ राजनीतिक दल नयाँ पार्टी होइन नयाँ ढङ्गले अगाडि बढ्ने पार्टी भोलि यसको विषयमा त छानबिन हुनु पर्ला नि त होइन
7: छानबिनको विषय त आन्तरिक रूपमा हुन्छ नै हेर्नुहोस् यो विषय होइन छानबिन यो विषय गर्नै पर्छ अब छानबिनको विषय कति आवाज सुन्छ पार्टीले हेरौँ हामीले आवाज उठाइरहेछौँ यो गलत भोटी भोटिङ मेसिनहरूका विषय पनि छानबिन गर्नु पर्यो सेटिङ गर्दाखेरिका ती सिसी क्यामेराहरू पनि भित्र निर्वाचन आयोग बसेको ठाउँदेखि लिएर निर्वाचन स्थलसम्मका सिसी क्यामेराहरू पनि चेकिङ गर्नुपर्ने अवस्था छ त्यहाँको होइन अब अहिले यो मैले भन्दै गर्दा ती सिसी क्यामेराहरूमा मुसाले तार काटेको अवस्था पनि हुन सक्छ हेर्नुहोस् अब यसका धेरै कुराहरू छन् अब जे भयो सक्यो अब मात्रै के हो भने करेक्सन गरेर अगाडि बढ्नुपर्छ र मेरो हम्बल्ली रिक्वेस्ट चाहिँ मेरो पार्टी सभापति र वरिष्ठ नेताज्यूलाई के हो भने यो विषयलाई गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने छ त्यस कारणले उहाँहरूको चाहिँ म ध्यान आकर्षण गराउन
5: चाहन्छु
7: समय दिनुभयो धन्यवाद
5: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार चौलागाई आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार।

0: कपाल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता कपाल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैर नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा
0: 79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजा

0: बस्ने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बालरोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गल्छी बजारको लागि 0104016116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ।
6: यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215।
1: ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: फाइटर बिट्टू विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा म टाढो स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट छगर तल,
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
14: 9861-7045-47।
15: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
16: होइन सर, के सोचिरहनु भएको छ?
15: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
16: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
18: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको
0: 49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेजु नमस्कार है।
2: नमस्कार नमस्कार मेजु नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजु, म त बिहेमा आउँदिन होला।
2: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजु, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: रङमाझे आरसीसी दिम गोरा चहारा दिङ प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01-5420-470 असेम 98-5-11-87-882 फोन सिंजिम से गई रोमा।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
11: 98-61-97-65-47।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ।

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेर्नु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: बाबा बाबा म टाढो स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।

0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
3: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
2: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो ज्यानलाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
3: बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
4: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
3: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाट जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
4: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
3: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87-882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्द्रकिशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63-802 98510-63-802।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98440-057-437।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, यूपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नि
1: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन सेवा
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
4: बाल रोग सम्बन्धी सेवा
3: स्त्री रोग सम्बन्धी सेवा
4: मुटुको इको र भिडियो एक्सरे सेवा
3: ल्याब टेस्ट
4: भिटामिन डी
3: भिटामिन बी 12
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला काम रुनी सर हाम्रै दादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा

0: सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, गरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
0: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
0: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-63।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070
1: 9851782, गोल्सी बजारको लागि 0104016 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851093270 9851093270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले

0: मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसीमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98413-6089-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमाको सेवा पुनः शुरू हुने। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1400 नाग्यो। 50,000 भन्दा बढ़ी अझै बेपत्ता। कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापान पुनः प्रतिबद्धता। र फिफा विश्वकप 2026 अन्तिम 32 समीकरण पूरा। उपाधि दौड़मा हेवी वेट टोली आमने सामने। समूह चरणमा मेसी सहित 3 खेलाड़ीको ह्याट्रिक। एन्फा निलम्बनमा परेको विषय सदनमा पनि उठ्यो।

0: Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाहा पथ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाबाट पारित भयो आर्थिक विधेयक सम्बन्धी खबरबाट। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलमा क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वाग्ले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राख्नुभयो। उहाँले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्नु भएको छ। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर पर्ने उहाँको भनाई छ। अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी पनि दिनुभयो।
2: वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदजीहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु। 64 सालमा यहाँकै सरकारले चाहिँ शुरू गरेको थियो, बीचमा यसलाई थेग्न नसकेर फिर्ता गरियो। तर अहिले हामीले यसरी शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूमा यसलाई काउन्टर ब्यालेन्स गरेका छौं। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौं र बाल बालिकामा निजी क्षेत्रमा निजी स्कूलमा गरिएको खर्च पनि 25,000 रूपियाँसम्म कर कटौती गर्न सकिने भनेर भनिएको छ। होइन म महिनाकै लाखौं कमाउँछु तर राज्यले मलाई नचिनोस्, म करको दायरामा पनि आउँदिन भन्ने हो भने त्यो अब समग्र नागरिकता सम्बन्धी हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला। तर यो सर्लक्कै मध्यम वर्गमा भार नपरोस् भनेर यतापट्टिबाट हामीले दिएको छुटको लाभ पनि जे जति रकम यहाँबाट उठ्छ हामीले सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको व्यापक रूपान्तरणको लागि खर्च गर्नेछौं। आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं।
1: यसै गरी अर्थमन्त्री वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्यपूर्वमा देखेको समस्याको कारणले मूल्य वृद्धि भएपछि अब घट्ने बताउनु भएको हो।
2: मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले दफा 18 टेकेर के गर्यौं भने डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छूट हामीले दियौं। अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रूड प्राइस त घटी नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौं नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
1: आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ। यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ। सरकारले ल्याएका 4 अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन्। आजको बैठकमा सरकारले ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक पेश भएको हो। प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश भएका हुन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सड़क ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानूनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले ट्राफिक नियम उल्लंघन गरे बापत नागरिकलाई जरिवाना तिराउने व्यवस्था भए 24 घण्टाभित्र सड़कमा खाल्डो भेटे राज्यले पनि 1,00,000 रूपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
3: नागरिकले आज ट्राफिक नियम उल्लङ्घन गर्दा 1,00,000 रूपियाँसम्म जरिवाना तिर्न सक्छन् भने त्यो तिर्नुपर्छ भन्छु म, तर राज्य चाहिँ जिम्मेवारी हुने कि नहुने? राज्यले चाहिँ जे गरे पनि हुने, त्यो भए हुनाले अहिले यो सरकारलाई म अपिल गर्न के चाहन्छु भने अब हामी अलिकति फरक ढङ्गले जानुपर्छ. के गर्नुपर्छ भने राज्य पनि जिम्मेवारी हुन पर्यो, सम्बन्धित निकाय पनि जिम्मेवारी हुन पर्यो. नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु. यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले तपाईँको यदि 24 घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था नबनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सड़कमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने, र तपाईँको यदि कुनै पनि नागरिकलाई सड़कमा खाल्डो भयो, सड़कको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानून ल्याउनका लागि कानून मन्त्रीज्यूलाई म संसदमा त अपील गर्न चाहन्छु, किनभने यो अब बनाउनै पर्छ. हामी
1: यसैबीच नेकपा एमाले सीमा विवादबारे दिएको अभिव्यक्ति उप प्रधानमन्त्री बालेन्द्र शाह बालेनले माफी माग्नै पर्ने बताएको छ. बैठक शुरू भए लगत्तै विपक्षी दलहरू उठे. सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कणेलले भन्नुभयो राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नै पर्छ. यस्तै प्रतिनिधि सभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा कर्मचारी महोदय भनेपछि आज उहाँको माइक काटिएको थियो. प्रदेशसभा खारेज गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना भएको छ. नेपाली कम्युनिष्ट पार्टीले यसलाई लोकतन्त्रको आधार हल्लाउने गन्तको रूपमा टिप्पणी गरेको छ. नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउनु भएको हो. उहाँले भन्नुभएको छ सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधिबीच छलफल समेत नभई पारित भएका भनिएका केही दस्तावेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको प्रति हामी सचेत छौं. संसदीय निर्वाचनमा सानो र ठूलो हुन सकिने भए पनि एजेण्डाको सन्दर्भलाई ख्याल गर्न उहाँको आग्रह छ. हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी. अब घरमै स्टेडियम एक्सपिरियन्स. एलजी, लाइफ गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई कालीमाटीले परीक्षण गरेका केही तरकारी तथा आलुका नमूनामा उच्च मात्रामा विषादी अवशेष भेटिएको छ। प्रयोगशालाले असार 12 गते सार्वजनिक गरेको परीक्षण नतिजा अनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि ल्याइएका 12 नमूना मध्ये 3 नमूना विसर्जन गर्ने श्रेणीमा परेका छन्। नतिजा अनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थार नगरपालिकाबाट ल्याइएको करेला तथा सल्यानबाट ल्याइएको आलुमा विषादी अवशेषको मात्रा 45% भन्दा बढ़ी भेटिएकाले ती नमूना नष्ट विसर्जन गर्न निर्देशन दिइएको छ। प्रयोगशालाले जारी गरेको मापदण्ड अनुसार 35% भन्दा कम अवशेष भएका कृषि उपज उपभोग्य मानिन्छन् भने 35% देखि 45% भए केही दिन क्वारेन्टीनमा राख्नुपर्ने व्यवस्था छ। 45% भन्दा माथि पुगेका नमूना भने उपभोगका लागि अनुपयुक्त मानिँदै विसर्जन गर्नुपर्ने हुनेछ। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मरमत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो। नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ। उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथमा नेपालमै पहिलो पटक आइतबारबाट चालू अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मरमत उपकरणको प्रयोग गरी मरमत सम्भार कार्यको शुरूआत गरेका छौं। लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भन्नुभएको छ। पिर्मी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै असार 15 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। अस्पतालले स्वास्थ्य बीमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ, जस अनुसार बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: जी AITV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: को खुशी गोल को जोश विश्व कप को हर एक क्षण रोमांचक बनोस फुटबल को

0: छ वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याश ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। शक्तिशाली भूकम्प गएको 3 दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार कर्मीले भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौड़धूप गरिरहेका छन्। शनिबार राति एक 11 वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ र आज यो समाचार तयार पार्दासम्म मृतक संख्या 1430 पुगेको पुष्टि भएको छ। समय बित्दै जाँदा भग्नावशेषमा पुरेका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना अब क्षीण बन्दै गएको छ। भूकम्पका कारण हजारौं मानिस बेपत्ता भएका छन् भने ठूलो संख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन्। उता विदेशको अर्को खबरमा दक्षिण कोरिया र जापानका रक्षा मन्त्रीले कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई आज पुनः दोहोर्याएका छन्। उत्तर कोरियाले आफ्नो आणविक हतियार विस्तार गर्ने बारम्बारको घोषणाका बावजूद उनीहरूको यो भनाई बाहिर आएको छ। दक्षिण कोरियाली रक्षा मन्त्री आजल ग्यू व्याकले सिलोनमा जापानी समकक्षी संघको बैठक उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता मजबूत बनाउने नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि यस्तो भएको हो। अब खेलकुद। फिफा विश्वकप 2026 को समाचरण सकिएसँगै नकआउट चरण राउण्ड अफ 32 को पूरा समीकरण तय भएको छ। अब प्रतियोगितामा बाँकी रहेका 32 टोलीले गरैया मरको आधारमा उपाधि यात्रालाई अघि बढ़ाउनेछन्। यसपटकको विस्तारित विश्वकपमा 48 टोली सहभागी भएका थिए भने समूह चरण पार गर्दै 32 टोली अन्तिम चरणमा पुगेका छन्। फिफाले जारी गरेको नयाँ तालिका अनुसार राउण्ड अफ 32 जर्मनीले पारागुवेको सामना गर्नेछ भने फ्रान्स र स्वीडेन बीच प्रतिस्पर्धा हुनेछ। दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदा नेदरल्याण्डसले मोरक्कोसँग खेल्नेछ। यस्तै पोर्चुगल र क्रोएसिया स्पेन र अस्ट्रिया अमेरिका र बोस्निया हर्जगोविना तथा बेल्जियम र सेनेगल बीच पनि अन्तिम 16 स्थान सुरक्षित गर्न प्रतिस्पर्धा हुनेछ। तालिकाको अर्को भागमा ब्राजिलले जापानसँग खेल्नेछ भने आइवरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुनेछ। यस्तै फिफा विश्वकप 2026 को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी सहित 3 खेलाड़ीले ह्याट्रिक गरेका छन्। मेसीले अल्जेरिया विरूद्ध ह्याट्रिक गर्दै विश्वकपमा 19 गोल पुर्याएका छन् भने लगातार 7 विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाड़ी बनेका छन्। क्यानाडाका जोनाथान डेभिडले कतार विरूद्ध र फ्रान्सका उस्मान डेम्बेले नर्वे विरूद्ध ह्याट्रिक गरेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा पेश भएको प्रवेश गरेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल राष्ट्रपाका सांसद सरदार कुवर श्रम संस्कृति पार्टीका सांसद आर्यन राई लगायतले फिफा निलम्बनमा परेको कुरा सदनमा उठाएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित। भ्याटमा बहुदरबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने अर्थमन्त्रीद्वारा जानकारी। पुँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दावी। प्रदेशसभा खारेज गर्ने स्वर्णिमको प्रतिवेदनमा नेकपाको टिप्पणी। लोकतन्त्रको आधार हल्ल्याउने गन्धको रूपमा रहेको तर्क। विद्युत प्राधिकरणको नयाँ थालनी। अब लाइन नकाटी मरमत सम्भार हुने। कालीमाटीको आलू काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी। नष्ट गर्न निर्देशन। तिर्वी शिक्षण अस्पतालमा सोमबारदेखि स्वास्थ्य बीमाको सेवा पुनः शुरू हुने। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1400 नाग्यो। 50,000 भन्दा बढ़ी बेपत्ता। कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता। र फिफा विश्वकप 2026 अन्तिम 32 को समीकरण पूरा। उपाधि दौड़मा हेवी वेट टोली आमने सामने। समूह चरणमा मेसी सहित 3 खेलाड़ीको ह्याट्रिक। एन्फा निलम्बनमा परेको विषय सदनमा पनि उठ्यो। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोड राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो।
4: होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त।
3: म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाइ, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीखोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
7: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बने जस्तै बनेको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आयरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिभ, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।

0: भयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोरा छोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
1: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनु

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङबिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजार माउले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511782, गोल्छे बजारको लागि 0104031116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98167045454,
11: 98167045544।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
1: न टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340097437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छालसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोर मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ഒരു സാക്ഷി
1: ഓ മിജു നമസ്കാരേ
2: നമസ്കാര നമസ്കാര മിജു നമസ്കാര
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छम छमी नाच्नु पनि पर्छ के
1: है मेज्यू म त बिहेमा आउँदिन होला
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
1: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
3: बुढा आज इन्टरभ्यू थियो के भयो त
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
3: होइन के भन्छ कसरी नि
2: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810 शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन सेवा
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
4: बाल रोग सम्बन्धी सेवा
3: स्त्री रोग सम्बन्धी सेवा
4: मुटुको इको र भिडियो एक्सरे सेवा
3: ल्याब टेस्ट
4: भिटामिन डी
3: भिटामिन बी 12
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
6: छैन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै धादिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सुक्रा सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67-64, 98141-67-64।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083, बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि तीनवटा संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
3: यो करले भुइँमान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रूपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाख सम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौं।
2: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पूँजीगत खर्च नभएको भन्दै पूँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पूँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान र ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड़ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 को नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडेड देखिनु दुखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाड़ीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको शुरूमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख जोलप्रसाद अरियालले बैठक शुरू गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरूद्ध संसदमा जवाफ माग गरिरहेका बेला चितवन गएर स्पष्टीकरण दिएको भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कंग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। उपराष्ट्रपति रामशाह प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालय विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रूचेन राईलाई प्रदान गरिएको छ। फाउण्डेशनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
4: असार मानो रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नुभन्दा पहिले गाइने भाकालाई बहिनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा बहिनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले पनि निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापथुरा गाउँपालिका तीनकी खण्टी देवी बोहरा। अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा 10 औं हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
5: खेत गोठ हुन्थ्यो, गोल गोल पाटे थे, 5 दिन 6 दिन चन्टा बनाएर
4: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
6: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो, जसमध्ये हालसम्म करिब 2000 सम्म पुग्दैछ। त्यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रिएको छैन, जसले गर्दाखेरि रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव पर्दैछ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेको छ।
4: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत विस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
2: करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढ़ाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगार ठगीका उजुरी बढ़दै गएपछि युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः संचालन गर्ने भएको छ। गत माघ एक गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरंग सेवा ओपीडीमा सो सेवा संचालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको सांगुरीगढ़ी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। दुई वर्ष अघि शुरू गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: धनकुटा जिल्लाको सांगुरीगढ़ी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्केपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनुभयो। यस व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
8: अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानुभएको छ, बाध्यताले जानुभएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
7: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुशी भएको बताउनुहुन्छ।
9: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
7: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
9: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
7: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
10: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौं।
7: पहाड़का गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 जना यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी शहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। हर्मुजको सांगुरो जलमार्गमा प्यानमाको झण्डा राखिएको भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। यूएस सेन्ट्रल कमाण्ड सेन्टकमले इरानभर कयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सीधा जवाब भएको बताएको छ।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर चोडिङ वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 दृष्टिकोण सहित ल्याउनुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल बैंकका संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अपनाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मरमत सम्भार गर्ने कामको शुरूआत गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यसको कामको थालनी गरेको जनाएको छ। हाललाई नमूनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मरमत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध विनय गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालू अवस्थाको विद्युत लाइन अत्याधुनिक मरमत उपकरणको प्रयोग गरी मरमत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मरमत उपकरणको प्रयोग गरेर चालू लाइनको मरमतको काम गरेका थिए। मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रवर्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसाय र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदानमा 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
2: अब खेल समाचार रमेश टमट्टाबाट।
13: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउण्ड अफ 32 समीकरण पूरा भएको छ। अब उपाधि दौड़मा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउण्ड अफ 32 पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढ़ेका टोलीहरू अब नकआउट चरणमा एक हारसँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कड़ा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। आजदेखि 18 प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाड़ीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रूकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टीमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज विकास कल्याण मन्त्रालय मधेश खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बीरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जीत निकालेको हो।
2: अब मौसम आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश र कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
14: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
15: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
16: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
15: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
16: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
15: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाउ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
16: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
15: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
17: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: इस परिका सामुदायिक रेडियो सामुदायिक सीआईएन को फेसबुक पेज र यूट्यूब चैनल सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
2: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
4: बर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
2: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी।
5: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ फाल्दा हुन्छ होइन।
2: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
7: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा
2: स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
7: देशभर मनसून ढिलो

0: राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्नेले सीआईएनसँग बताउनुभयो।
1: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग यसको 20-22 राखिसक्नु पर्ने अहिलेसम्म अब असारको आज 14 भइसक्यो अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएको छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्षातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
0: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
2: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बथ्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौं। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज चाहिँ नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढ़िदिनु होला खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
0: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18%बाट घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि चालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ।

0: सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्रै यस्ता घटनाका 115 उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। वहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
1: यस्तो हो, बिचमा विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्न 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ फाल्दा हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच गरेर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गरेको छ क्या। त्यस्तो
2: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
1: लगभग 115 उजुरी भएका छन्।
0: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनैतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनैतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
3: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरंकुशताका विरूद्ध फासिजमका विरूद्ध वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
4: हाम्रा नीतिहरू बिल्कुल सही छन्, त्यसकारण मैले भन्ने गरेको छु नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
0: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 नौ सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
5: सुशीला श्रेष्ठ वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
6: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
5: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
10: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षीय प्रकाश बहादुर शाही:
11: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगायो, यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो सबै झरै बालेर हेर्नु। अब त्यही त अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। 1 वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरिरहेका छन्।
10: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बीचै मलपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
11: हामीले सर के समस्या भन्दा विद्युत
6: बिग्रेको चाहिँ अब करिब करिब 1.5 वर्ष भयो सर. अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैन सर. हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो. हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर. हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर. हामीलाई त चासो धेरै थियो सर. बजेट हालिदिने, बजेट हाल्यो भने बिचमा खाइदिन्छ सर. अब त्यस्तो काम गरिदिँदैन, बजेट खाइदिन्छ सर. त्यही हो
10: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ. विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेम कला मल्ल.
12: अब हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ. अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ. मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ.
10: विगत 1.5 वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ. महादेव माध्यमिक विद्यालय कक्षा 7 मा अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल.
13: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन. अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन. बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ. घरसीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नुपर्छ. बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नुपर्छ.
10: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो. गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ. विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही.
14: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिना चाहिँ केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ छ, उडा अध्यक्ष त्यहीँ हुनुहुन्छ. त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्. कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ. अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोल्यो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु. त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ.
10: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसिय गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
15: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
16: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
5: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ। हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बागेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ।
2: आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे दुई महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
15: नमस्कार, म शिक्षित। अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
16: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
21: नमस्कार, म सुषमा। बाल बालिकालाई छिटै बर्ड फ्लू लाग्छ हो?
16: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन, तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौं अथवा मरेका पन्छीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भने देखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ, त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
21: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्ड फ्लू लाग्छ हो?
16: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ, यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
22: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोगिन सक्छौ? मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
16: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ, हामी सबैको सुरक्षाका लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
2: बर्ड फ्लू संक्रमण बारे तपाईको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
5: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर।
0: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0557-5216 टोल फ्री नम्बर 1660-5512-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकरपुर नेपाल।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070
4: 9851887882 गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहिए मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
3: खै मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहे
2: सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू

0: चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: तिमीहरू
3: अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 9741001349
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ लस है भेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सेङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङ्बा असेम दिम सम्बन्न बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
3: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन

0: धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
0: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
0: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813159159।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बालरोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
6: भिटामिन डी,
3: भिटामिन B12,
6: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: चौबिसै घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटा र धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मावले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि
5: ए हो र नानी त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B अगाडि छ नि दिदी
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
1: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ
1: हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरेको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
1: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526345 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू, म त बिहेमा आउँदिन होला।
0: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
0: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
2: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 57 437 र 010 590 093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 57 437।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनु दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
6: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01525 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
1: भिटामिन डी,
5: भिटामिन B12,
1: आयरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 01525 283 र 01525 563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: रेडियो बिहानी 97.6 MHz।